यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिका साथ कुमाङ लामासोर क्षेत्रमा जंगली हात्ती प्रवेश गरेर 6 घर भत्काएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश पमले स्थानीयको घरको अन्नपात समेत हात्तीले खाएको जानकारी दिनुभयो। कोशी टप्पू वन्यजन्तु क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामाचौरी र 45 सोक आसपास क्षेत्रको जंगलमा रहेको बताइएको छ। युरोपमा अत्यधिक तापक्रमका कारण 1300 जनाको ज्यान गएको हुन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनका महासचिव तेद्रोस अधानम घेब्रेयेससले युरोपका संरचना उच्च तापक्रम खप्ने खालका नभएका कारण मृतकको संख्या बढ़िरहेको बताउनु भएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयले गएको बुधबार यता अपेक्षित भन्दा 1000 बढी मानिसको मृत्यु भएको जनाएको छ। विश्व मौसम संगठनका क्लेयर नोलिजका अनुसार युरोपको सबै दैनिकी अस्तव्यस्त भएको छ। र पाकिस्तानले अफगान सीमा क्षेत्रमा चलाइएको सैन्य कारवाहीमा 29 लडाकुको मृत्यु भएको जनाएको छ। लडाकुहरूले गरेको आक्रमणको जवाबमा हवाई हमला समेत गरिएको संचार मन्त्री अताउल्ला तरारले बताउनु भएको छ। कराँचीमा 3 सैनिकको जान जानी गरी लडाकुले आक्रमण गरेको भोलिपल्ट अफगानिस्तानमा जवाब फर्काइएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: for the next few years is expected to be published in the coming days. Karen Thorpe reports.
1: The MOD has released more details of the long-awaited
2: कृषि विभागले विक्रम सम्म 2061 सालदेखि धान दिवस मनाउन थालेको हो। पछिल्ला पाँच वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरेर 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ। तर त्यसलाई वार्षिक करिब 70,00,000 मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल पनि करिब 10,00,000 मेट्रिक टन धान अपुगिरहेको उल्लेख गरिएको छ। कृषि विभागका अनुसार नेपालमा 41,31,000 कृषक घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने जम्मा खेतीयोग्य जमिनको 54% धानमा क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा धानको करिब 13% तथा कुल खाद्यान्न उत्पादनमा 50% योगदान रहेको उल्लेख गरिएको छ। धान दिवसको अवसरमा आज खेतमा काम गरी दही चिउरा खाने पनि गरिन्छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। यस वर्ष असार मध्यमसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई हुन सकेको छैन। प्रतिनिधि सभामा सभामुखलाई कर्मचारी महोदय भनेपछि रासोपा सांसद केपी खनालको माइक काटिएको छ। कैलाली दुईका सांसद खनालले सदनमा आफ्ना भनाई राख्ने क्रममा सभामुखलाई कर्मचारी महोदय भन्ने बित्तिकै सभामुख टिपी अर्यालले माइक काटिदिनु भएको हो।
3: प्रादेशिक अस्पताल बनिरहेको छैन अनि यहाँ चाहिँ उहाँहरू आदर्शका कुरा गर्नुहुन्छ। म यहाँबाट नेपाली काङ्ग्रेस खोज्न चाहन्छु। काङ्ग्रेस कहाँ छ? काङ्ग्रेसको सरकार कहाँ छ? म यहाँबाट खोज्न चाहन्छु सहक महोदय। सहक महोदय यति मात्र होइन, त्यहाँका कर्मचारीहरूले, त्यहाँका शिक्षा स्वास्थ्य खेलकुद अन्य क्षेत्रका कर्मचारी पनि यहाँबाट पीडित छन्। अनि अर्को अनौठो कुरो कर्मचारी महोदय,
2: तिङला सडक खण्डमा कालोपत्र गर्ने काम शुरू भएको छ। सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण कार्य अघि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ। कार्यालय प्रमुख राजन राज रेड्डीले पहिलो खण्ड अन्तर्गत पानी ट्याङ्की 3 तलेसम्मको 17 किलोमिटर सडकमा कालोपत्रे शुरू गरिएको बताउनु भएको छ।
4: यो पेमेन्टको काम भनौँ न, यसमा चाहिँ दुईवटा पेमेन्ट छन्। पेमेन्ट भनेको माथिल्लो लेयर छ, एउटा यो कालोपत्रे अस्फाल्ट प्रविधिबाट छ, र बिचमा चाहिँ हाम्रो चाहिँ केही ठाउँहरूमा यो रिजिड पेमेन्ट ढलानको काम पनि छ।
2: कालीकोटलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।
5: 9 स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा भएपछि जिल्लालाई घोषणा गरिएको हो। जन्मदेखि 5 वर्ष मुनिका बालबालिकाले 9 गर्भवतीका लागि 1 र किशोरीका लागि 1 गरी 11 खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोप जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समिति सदस्य सचिव तथा स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर रत्नवीर सुनारले बताउनु भएको छ। जन्मदेखि 15 महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नुपर्ने भए पनि कुनै कारणले छुटेका 16-59 महिनाका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखा मार्फत खोजी गरेर खोज र खोप अभियान मार्फत मात्रा पुरा गरिएको छ। दैलेख सुर्खेतपछि कालीकोटले पूर्ण खोप सुनिश्चितता जिल्लाको मान्यता पाएको कर्णाली प्रदेश खोप समन्वय समितिका जनस्वास्थ्य अधिकृत ओम प्रसाद पौडेलले जानकारी दिनुभएको छ। माघ फागुन र चैतमा घरधुरी सर्वेक्षण गरेर वैशाखलाई खोप महिनाका रूपमा खोप अभियान सञ्चालन गरिएको थियो। बालबालिकालाई जेठमा खोप दिएर वडा पालिका जिल्ला हुँदै प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा तालिका राखिएको छ।
2: क्यानाडा पहिलोपटक फिफा विश्वकपको अन्तिम 16 पुगेको छ। दक्षिण अफ्रिकालाई 1-0 गोलअन्तले पराजित गर्दै क्यानाडाले फिफा विश्वकपको अन्तिम 16 स्थान सुरक्षित गरेको हो। सोफी स्टेडियममा भएको अन्तिम 32 प्रतिस्पर्धात्मक खेलमा दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेका थिए। निर्धारित 90 मिनटसम्म कुनै पनि टोलीले गोल गर्न नसकेपछि अतिरिक्त समयमा जाने संकेत देखिएको थियो।

0: असार 15 गते 23 औं राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। कृषि विभागले विक्रम सम्मत 2061 सालदेखि धान दिवस मनाउन थालेको हो। पछिल्ला 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82मा 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरेर 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ। तर त्यसलाई वार्षिक करिब 70,00,000 मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल पनि करिब 10,00,000 मेट्रिक टन धान अपुग रहेको उल्लेख गरिएको छ। कृषि विभागका अनुसार नेपालमा 41,31,000 कृषक घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने जम्मा खेतीयोग्य जमिनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा धानको करिब 13% तथा कुल खाद्यान्न उत्पादनमा 50% योगदान रहेको उल्लेख गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता बनाउन आग्रह गरेको छ। प्राधिकरणले सूचना निकालेर अकस्मात बाढ़ी आउन सक्ने खोला तथा खरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो। यसैबीच गए राति र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ। पछिल्लो 4 घण्टामा लम्जुङको बोर्लेटारमा सबैभन्दा बढी 114 मिलिमिटर पानी परेको छ। यस्तै चितवन, दाङ, बाँके, बर्दिया लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कर्णाली र मध्य प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। आज दिउँसो र भरि बेलुका पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि र पर्सि अझै ठूलो मुसलधारे पानी पर्ने सम्भावना छ। झापाको बाहुन डागीमा दैनिक 50 वटासम्म जंगली हात्ती आएपछि स्थानीय ठूलो समस्यामा परेका छन्।
1: अभिभावकहरूले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन समेत नसकिएको मेसिनगर 4 का वडाध्यक्ष अर्जुन कार्कीले बताउनु भएको छ। वडाध्यक्ष कार्कीले स्थानीय सरकार र सुरक्षा निकायको टोली नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताउनु भएको छ। स्थानीयवासी नीलकण्ठ तिवारीले प्रधानमन्त्री, मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी मार्फत नियन्त्रणका लागि पहल गरिदिन ज्ञापन पत्र बुझाए पनि सुनवाई नभएको बताउनु भएको छ। भारतको आसाम र पश्चिम बंगालबाट नेपालको कोशी टप्पु वन्यजन्तु आरक्षसम्म हात्ती आवश्यक गर्ने प्रापूर्वकालदेखिको प्राकृतिक बाटो हो। मानव बस्ती विस्तार र वन फणानीका कारण हात्तीको बाटोमा अवरोध भएपछि उनीहरू गाउँ पस्न थालेका हुन्। हात्ती रोक्न सीमा क्षेत्रमा करोडौंको लागतमा लगाइएको विद्युतीय तारबार धेरै ठाउँमा जीर्ण भएको छ। हात्तीले रुखका हाँगाले तार थिचेर वा पोल ढालेर गाउँ छिर्ने नयाँ बाटो पहिलाएका छन्। त्यस्तै वन क्षेत्रमा हात्तीका लागि पर्याप्त आहारा बाँस, सिरु, केरा नहुनु र गाउँमा थन्काइएको अन्न वा खेतको धान पाउनुले उनीहरू गाउँतर्फ आकर्षित हुने गरेका छन्। यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिका साथ कुमाङ लामासोर क्षेत्रमा जंगली हात्ती प्रवेश गरेर 6 वटा घर भत्काएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश पमले स्थानीयको घरको अन्नपात समेत हात्तीले खाएको जानकारी दिनुभयो।
0: लुम्बिनीमा बन्न लागेको भूटानी गुम्बाको शिलान्यास गरिएको छ। भूटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भूटानका धर्मगुरू उपमहासंघ राजा दोर्जे लोपेन रिम्पोछे तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले गुम्बा निर्माण शुरूआत गर्नुभएको हो। भूटान सरकारको गृह मन्त्रालय अन्तर्गत संस्कृति तथा जोङखा विकास विभागकी महानिर्देशक म्याक्सुद ओजी,
2: We also hope that we as a Buddhist nation were able to showcase our Bhutanese architecture and our Bhutanese way of worshipping Buddha, which can be shared to all the visitors that come in this premises.
0: भूटानी शैलीका संरचना, प्रार्थना कक्ष, सांस्कृतिक प्रदर्शनी क्षेत्र तथा धार्मिक गतिविधिका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ। गुम्बा शिलान्याससँगै नेपाल र भूटानका उच्च सरकारी प्रतिनिधिबीच लुम्बिनीमा द्विपक्षीय भेटवार्ता पनि सम्पन्न भएको छ। लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानेन राई,
3: इन्डियालाई लिने फी, बङ्गलादेशलाई लिने फी र थर्ड कन्ट्रीलाई लिने फीमा चाहिँ फरक फरक क्याटेगोरी छ. त्यो हिसाबले चाहिँ नेपालीहरूलाई पनि भुटान भ्रमण गर्नको लागि चाहिँ त्यही खालको चाहिँ सुविधा होस् र चाहिँ भुटान सरकारले त्यसमा कन्सिडर गरोस् भन्ने छ. र त्यसमा चाहिँ जुन भुटान सरकारले लुम्बिनीमा बनाउन लागेको चाहिँ जुन बौद्ध विहार छ, त्यो विहार चाहिँ सँगै सम्पन्न हो.

0: बुटवलको तिनाउ नदीमा आएको बाढीमा फँसेका एक युवकको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार गुल्मीको मालिका गाउँपालिका तीन पयोखर्क घर भएका हाल बुटवल उपमहानगरपालिका सत्र रानीगंज बस्दै आएका 31 वर्षीय गोरख बहादुर बीको हिजो तिलत्तो महानगरपालिका चार डिंगर नगरको तिनाउ नदीबाट दाउरा संकलन गर्ने क्रममा बाढीमा फस्नु भएको थियो। इलाका प्रहरी कार्यालय बुटबल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटबलबाट खटिएको संयुक्त टोलीले विकलाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ। पाल्पा र बुटबल क्षेत्रमा भारी वर्षा भएपछि तिनाउ नदीमा पानीको बहाव एक्कासी बढ़ेको थियो। सोही क्रममा दाउरा निकाल्न नदीमा पुगेका विक बाढीको बीच धारमा फस्नु भएको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सी देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सूचना निकालेर अकस्मात बाढ़ी आउन सक्ने खोला तथा खरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो। यसैबीच गैराती र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ। पछिल्लो 4 घण्टामा लमजुङको भरलेटारमा सबैभन्दा बढी 114 मिलिमिटर पानी परेको छ। यस्तै चितवन, दाङ, बाँके, बर्दिया लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी र बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कर्णाली र मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। आज दिउँसो र भरे बेलुका पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि र पर्सि अझै ठूलो मुसलधारे पानी पर्ने सम्भावना छ। साउदी अरबियाको सरकारी तेल कम्पनी अरामकोको एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार 14 जनाको मृत्यु भएको छ। सरकारी समाचार एजेन्सीका अनुसार हेलिकप्टर आइतबार बिहान करिब 6 बजे खाड़ी तटको रस तनुराज क्षेत्रमा दुर्घटनामा परेको थियो। यो दुर्घटना अमेरिका र इरान बीचको अन्तरिम युद्धविरामपछि मध्य पूर्वमा तेल निर्यात फेरि बढ़िरहेका बेला भएको हो। यसअघि करिब 4 महिनादेखि रोकिएको रस तनुरा टर्मिनलबाट कच्चा तेल लोड गर्ने काम अरामकोले शुक्रबारदेखि पुनः शुरू गरेको थियो। रस तनुरा स्ट्रेट अफ हर्मुजको पश्चिममा पर्ने खाड़ी क्षेत्रको प्रमुख तेल निर्यात केन्द्रमध्ये एक हो। यो दुर्घटनाको कारण भने खुलाइएको छैन। समाचार एजेन्सीका अनुसार सम्बन्धित निकायहरूले दुर्घटनाको कारण पत्ता लगाउन पूर्ण अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। फ्रान्सको उत्तरपूर्वी शहर टेम्ब्लेनमा प्यारासुट प्रशिक्षणका लागि प्रयोग हुने एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार 11 जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार नान्सी एसी विमानस्थलबाट उडेको केही बेरमै विमान दुर्घटनामा परेको हो। विमानमा 1 जना पाइलट, 5 प्रशिक्षार्थी, प्यारासुटिस्ट र 5 प्रशिक्षक सवार थिए। दुर्घटनामा सबै 11 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। विमान धावन मार्गबाट करिब 300 मिटर पर खसेको थियो। भेनेजुएलामा गत बुधबार गएको 2 शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको संख्या 1450 पुगेको छ। उद्धार टोलीहरूले भग्नावशेषमा पुरिएकाहरूको खोजीलाई तीव्र बनाइरहेका भए पनि समय बित्दै जाँदा जीवित व्यक्तिहरू फेला पर्ने सम्भावना कम हुँदै गएको विज्ञहरूले बताएका छन्। सबैभन्दा बढी प्रभावित ला ग्वाइरा राज्यमा अमेरिका, मेक्सिको, कोलम्बिया लगायतका विभिन्न देशका उद्धार टोली परिचालन गरिएका छन्। सयौं भवन भत्किएका कारण भग्नावशेष हटाएर मानिसहरूको खोजी कार्य अझै जारी छ। अन्तरिम राष्ट्रपति डेल्सी रेड्रिगेजका अनुसार हालसम्म 1450 जनाको मृत्यु भएको पुष्टि भएको छ। उहाँका अनुसार 3150 जना घाइते भएका छन् भने 12721 जना विस्थापित भएका छन्। भूकम्पका कारण 774 वटा भवन क्षतिग्रस्त भएका छन्, जसमध्ये 189 वटा पूर्ण रूपमा ध्वस्त भएका छन्। क्यानाडा पहिलो पटक फिफा विश्वकपको अन्तरिम 16मा पुगेको छ। दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले पराजित गर्दै क्यानाडाले फिफा विश्वकपको अन्तिम 16मा स्थान सुरक्षित गरेको हो। सोफी स्टेडियममा भएको अन्तिम 32 प्रतिस्पर्धात्मक खेलमा दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेका थिए। निर्धारित 90 मिनटसम्म कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने संकेत देखिएको थियो। तर इन्जुरी समयको दोस्रो मिनटमा कप्तान युस्ताकियोले गोल गरेपछि कनाडालाई ऐतिहासिक जित हासिल भएको अवसर अहिलेसम्मका खबर रेडियो
1: पीएफबीएस गोर्खा रेडियो हो।

0: आज असार 15 गते धान दिवस मनाइरहँदा मुलुकभर हालसम्म 15% मात्र रोपाई भएको छ। सरकारी आँकडा अनुसार यो वर्ष देशभर 15.6% मात्रै धान रोपाई भएको छ। कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गतको कृषि विभागका अनुसार कृषि विभागका सूचना अधिकारी एवं वरिष्ठ कृषि अर्थविज्ञ तिलकराज चौलागाईका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 45.5% रोपाई भएको छ। यसै सबैभन्दा कम मध्य प्रदेशमा 3.9% मात्र रोपाई गरिएको छ। कोशी प्रदेशमा 14.3%, बागमतीमा 20%, गण्डकीमा 13%, लुम्बिनीमा 20% र कर्णालीमा 39% रोपाई सकिएको छ। असार 15 मध्य प्रदेशमा यस वर्षको धान रोपाई अपेक्षाकृत रूपमा निकै सुस्त देखिएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि निर्देशनालय नक्टाजीजका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार यस वर्ष प्रदेशभर धान रोपाई कुल योग्य क्षेत्रफल 5,49,356 क्षेत्रफल मध्ये मधेसमा 3,82,433 हेक्टरमा रोपाई गर्ने लक्ष्य राखिएको छ। तर हालसम्म केवल 16,711 हेक्टरमा मात्र धान रोपाई सम्पन्न भएको छ, जुन लक्ष्यको मात्र 4% हो। आज असार 15 गते 23 राष्ट्रिय धान दिवस प्रदेश देश र स्थानीय तहमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै मनाइँदैछ। कृषि विभागले विक्रम सम्मत 2061 सालदेखि धान दिवस मनाउन थालेको हो। पछिल्ला 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरेर 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ। तर त्यसलाई वार्षिक करिब 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल पनि करिब 10 लाख मेट्रिक टन धान अपुग रहेको उल्लेख गरिएको छ। कृषि विभागका अनुसार नेपालमा 41,31,000 कृषक घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने जम्मा खेतीयोग्य जमिनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा धानको करिब 13% तथा कुल खाद्यान्न उत्पादनमा 50% योगदान रहेको उल्लेख गरिएको छ। झापाको बाहुन डाङ्गीमा दैनिक 50 वटासम्म जंगली हात्ती आएपछि स्थानीय ठूलो समस्यामा पर्न थालेका छन्।
1: अभिभावकहरूले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन समेत नसकिएको मेसिनगर 4 का वडाध्यक्ष अर्जुन कार्कीले बताउनु भएको छ। वडाध्यक्ष कार्कीले स्थानीय सरकार र सुरक्षा निकायको टोली नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताउनु भएको छ। स्थानीयवासी नीलकण्ठ तिवारीले प्रधानमन्त्री, मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी मार्फत नियन्त्रणका लागि पहल गरिदिन ज्ञापन पत्र बुझाए पनि सुनवाई नभएको बताउनु भएको छ। भारतको आसाम र पश्चिम बंगालबाट नेपालको कोशी टेप्पु वन्यजन्तु आरक्षसम्म हात्ती आवश्यक गर्ने परापूर्वकालदेखिको प्राकृतिक बाटो हो। मानव बस्ती विस्तार र वन फडानीका कारण हात्तीको बाटोमा अवरोध भएपछि उनीहरू गाउँ पस्न थालेका हुन्। हात्ती रोक्न सीमा क्षेत्रमा करोडौंको लागतमा लगाइएको विद्युतीय तारबार धेरै ठाउँमा जीर्ण भएको छ। हात्तीले रुखका हाँगाले तार थिचेर वा पोल ढालेर गाउँ छिर्ने नयाँ बाटो पहिल्याएका छन्। त्यस्तै वन क्षेत्रमा हात्तीका लागि पर्याप्त आहारा बाँस, सिरु, किरा नहुनु र गाउँमा थन्काइएको अन्न वा खेतको धान पाउनुले उनीहरू गाउँतर्फ आकर्षित हुने गरेका छन्। यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिका साथ कुमाङ लामासोर क्षेत्रमा जंगली हात्ती प्रवेश गरेर 6 घर भत्काएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश पमले स्थानीयको घरको अन्नपात समेत हात्तीले खाएको जानकारी दिनुभयो।
0: प्रतिनिधि सभामा सभामुखलाई कर्मचारी महोदय भनेपछि राज्यसभा सांसद केबी खनालको माइक काटिएको छ। कैलाली 2 का सांसद खनालले आफ्ना सदनमा आफ्ना बनाई राख्ने क्रममा सभामुखलाई कर्मचारी महोदय भन्ने बित्तिकै सभामुख टिपी रोयालले माइक काटिदिनु भएको हो।
2: प्रादेशिक अस्पताल बनिरहेको छैन अनि यहाँ चाहिँ उहाँहरू आदर्शका कुरा गर्नुहुन्छ। म यहाँबाट नेपाली काङ्ग्रेस खोज्न चाहन्छु। काङ्ग्रेस कहाँ छ? काङ्ग्रेसको सरकार कहाँ छ? म यहाँबाट खोज्न चाहन्छु सहक महोदय। सहक महोदय यति मात्र होइन, त्यहाँका कर्मचारीहरूले, त्यहाँका शिक्षा, स्वास्थ्य, खेलकुद, अन्य क्षेत्रका कर्मचारी पनि यहाँबाट पीडित छन्। अनि अर्को अनौठो कुरो कर्मचारी महोदय, काम गर्न
0: नमस्कार।
3: यो बीएफबीएस कुलकर्म रेडियो हो।

0: नेकपा एमाले र नेकपा बीच कार्यगत एकता बारे भएका चर्चामा एमाले नेता गोकुल बास्कोटाले टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जाल एक्समा लेख्दै वहाँले कार्यगत एकतालाई खतरा देखाउँदै नेतृत्वबाट शक्तिमा टेक्न देखाइएको भुत्ते हतियारको संज्ञा पनि दिनुभएको छ। साथै वहाँले सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला नेकपा फुटाएर गल्ती भयो भनेर नेताहरूले भन्नुपर्ने पनि बताउनु भएको छ। पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले कार्यगत एकताको चर्चा गर्दै आउनु भएको छ। कतिपयले कम्युनिष्टहरू फेरि मिल्न खोजिरहेको पनि बताएका छन्। तातो लहरका कारण युरोपमा 1300 जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रोस अदनोम गेब्रेससले सामाजिक सञ्जाल एक्समा लेख्दै 21 जुन यता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित 1300 बढ़ी अतिरिक्त मृत्यु भएको दर्ता भएको बताउनु भएको हो। आइतबार पनि युरोपका विभिन्न देशमा तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन्। जर्मनी, पोल्याण्ड र चेक गणतन्त्रमा तापक्रमले नयाँ रेकर्ड बनाएको र भीषण गर्मीको लहर पूर्वी युरोपतर्फ फैलिँदै गएको बीबीसीले जनाएको छ। यता फ्रान्सको राष्ट्रिय स्वास्थ्य मन्त्रालयले बुधबारदेखि हालसम्म देशभर अपेक्षाभन्दा करिब 1000 बढ़ीको मृत्यु भएको जनाएको छ। साउदी अरबियाको सहकारी तेल कम्पनी अरामकोको एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार 14 जनाको मृत्यु भएको छ। सरकारी समाचार एजेन्सीका अनुसार हेलिकप्टर आइतबार बिहान करिब 6 बजे खाड़ी तटको रस्तानुरा क्षेत्रमा दुर्घटनामा परेको थियो। यो दुर्घटना अमेरिका र इरान बीचको अन्तरिम युद्धविरामपछि मध्य पूर्वमा तेल निर्यात फेरि बढ़िरहेका बेला भएको हो। यसअघि करिब 4 महिनादेखि रोकिएको रस्तानुरा टर्मिनलबाट कच्चा तेल लोड गर्ने काम अरामकोले शुक्रबारदेखि पुनः शुरू गरेको थियो। तर तनुरा स्ट्रेट अफ हर्मुजको पश्चिममा पर्ने खाड़ी क्षेत्रको प्रमुख तेल निर्यात केन्द्रमध्ये एक हो। यो दुर्घटनाको कारण भने खुलाइएको छैन। समाचार एजेन्सीका अनुसार सम्बन्धित निकायहरूले दुर्घटनाको कारण पत्ता लगाउन पूर्ण अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ट्राफिक प्रहरीले गाड़ीमा कालो सिसा राख्नेलाई कार्यवाही गर्न थालेको छ।
1: काठमाडौँ उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा कालो सिसाको प्रयोग गर्नेलाई ट्राफिक प्रहरीले कार्यवाही थालेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय निजी तथा सार्वजनिक सवारीका माइक्रो तथा ट्याक्सीहरूमा समेत कालो सिसाको प्रयोग गर्दै सड़कमा गुड्न थालेपछि कडाई गर्न थालेको एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। पछिल्लो समय 37 गाड़ी धनीलाई हटाउन लगाएर जरिवाना समेत गरिएको छ। एसपी सुवेदीका अनुसार कालो सिसाको प्रयोग गरी ससाना हतियारका साथै लागु औषध र सुन तथा अवैध मुद्राको ओसार पसार जघन्य मुद्दाका फरार अपराधीहरू लुकी छिपी हिँड्ने तथा हिंसाजन्य तथा दुर्व्यवहारका घटना हुने गर्छन्। सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 39 अनुसार सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नली सवारीको रंग सीट संख्या स्वरूप इन्जिन वा च्यासिसमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न नपाइने व्यवस्था छ। यसरी स्वरूप परिवर्तन गर्नेलाई ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागमा पठाउने गर्छ। विभागले यसरी स्वरूप परिवर्तन गर्नेलाई 15,000 रुपियाँसम्म जरिवाना गर्दै आएको छ।
0: आज असार 15 गते 23 राष्ट्रिय धन दिवस देशभर देश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै मनाइँदैछ। कृषि विभागले विक्रमसम्म 2061 सालदेखि धान दिवस मनाउन थालेको हो। पछिल्ला 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढ़ेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरेर 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ। तर त्यसलाई वार्षिक करिब 70,00,000 मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल पनि करिब 10,00,000 मेट्रिक टन धान अपुग रहेको उल्लेख गरिएको छ। कृषि विभागका अनुसार नेपालमा 41,31,000 कृषक घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने जम्मा खेतीयोग्य जमिनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा धानको करिब 13% तथा कुल खाद्यान्न उत्पादनमा 50% योगदान रहेको उल्लेख गरिएको छ।
2: क्यानाडा पहिलो पटक फिफा विश्वकपको अन्तिम 16 पुगेको छ। दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले पराजित गर्दै क्यानाडाले फिफा विश्वकपको अन्तिम 16 स्थान सुरक्षित गरेको हो। सोफी स्टेडियममा भएको अन्तिम 32 प्रतिस्पर्धात्मक खेलमा दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेका थिए। निर्धारित 90 मिनटसम्म कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने संकेत थियो। तर इन्जोय समयको 2 मिनटमा कप्तानले गोल गर्दै क्यानाडालाई ऐतिहासिक जित दिलाउनु भएको हो।
0: गरे।
3: गोर्खा रेडियो हो।

0: नेपाल धितुपुत्र बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। अध्यक्ष भट्टलाई अर्थमन्त्री डाक्टर सोडी मुवाक्लेले आज मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। शपथपछि अर्थमन्त्री डाक्टर वाग्लेले अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमान्दारीपूर्वक काम गर्न निर्देशन दिनुभएको छ। कुनै प्रकारको लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि उहाँले अध्यक्ष भट्टलाई निर्देशन दिनुभएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले पुँजी बजार सुधारका कामहरू गर्न हरेक दिन हप्ता महिना छ महिना र एक वर्षका योजना के हुन् त्यो पेश गर्न पनि भट्टलाई निर्देशन दिनुभएको छ। बोर्डका अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको योजना अनुसार पुँजी बजारको विकासमा इमान्दारीपूर्वक काम गर्ने बताउनु भएको छ। असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। नेपाली बजारमा आज सुन चाँदीको भाव घटेको छ। हिजो तोलामा 4,700 रूपियाँ बढेको सुन आज प्रतितोला 1,400 घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला 2,82,400 किनबेच भइरहेको छ। हिजो सुन प्रतितोला 2,83,800 कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य 15 रूपियाँले घटेको छ। हिजो प्रतितोला 4,325 रूपियाँमा कारोबार भएको चाँदी आज तोलामा 4,310 रूपियाँमा किनबेच भइरहेको छ। नेकपा एमाले र नेकपा बीच कार्यगत एकताबारे भएका चर्चामा एमाले नेता गोकुल बास्कोटाले टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जाल एक्समा लेख्दै उहाँले कार्यगत एकतालाई खतरा देखाउँदै नेतृत्वबाट शक्तिमा टिक्न देखाइएको भुत्ते हतियारको संज्ञा दिनुभएको छ। साथै उहाँले सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिले नेकपा फुटाएर गल्ती भयो भनेर नेताहरूले भन्नुपर्ने पनि बताउनु भएको छ। पछिल्ला समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमलदार प्रचण्डले कार्यगत एकताको चर्चा गर्दै आउनु भएको छ। कतिपयले कम्युनिष्टहरू फेरि मिल्न खोजिरहेको बताएका छन्। तातो लहरका कारण युरोपमा 1,300 जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदनोम घेब्रेयेससले सामाजिक सञ्जाल एक्समा लेख्दै 21 जुन यता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित 1,300 बढी अतिरिक्त मृत्यु दर्ता भएको जानकारी दिनुभएको छ। आइतबार पनि युरोपका विभिन्न देशमा तापक्रमका नयाँ कृतिमान कायम भएका छन्। जर्मनी, पोल्याण्ड र चेक गणतन्त्रमा तापक्रमले नयाँ रेकर्ड बनाएको र भीषण गर्मीको लहर पूर्वी युरोपतर्फ फैलिँदै गएको बीबीसीले जनाएको छ। यता फ्रान्सको राष्ट्रिय स्वास्थ्य मन्त्रालयले बुधबारदेखि हालसम्म देशभर अपेक्षाभन्दा करिब 1,000 बढी मृत्यु भएको जनाएको छ। आज असार 15 गते तेस्रो राष्ट्रिय धान दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइँदैछ। कृषि विभागले विक्रमसम्म 2061 सालदेखि धान दिवस मनाउन थालेको हो। पछिल्ला 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरेर 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ। तर त्यसलाई वार्षिक करिब 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल पनि करिब 10 लाख मेट्रिक टन धान अपुग रहेको उल्लेख गरिएको छ। कृषि विभागका अनुसार नेपालमा 41,31,000 कृषक घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने जम्मा खेतीयोग्य जमिनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा धानको करिब 13% तथा कुल खाद्यान्न उत्पादनमा 50% योगदान रहेको उल्लेख गरिएको छ। भेनेजुएलामा गत बुधबार गएको शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको संख्या 1,450 पुगेको छ। उद्धार टोलीहरूले विभग्नावशेषमा पुरिएकाहरूको खोजीलाई तीव्र बनाइरहे पनि समय बित्दै जाँदा जीवित व्यक्तिहरू फेला पर्ने सम्भावना कम हुँदै गएको विज्ञहरूले बताएका छन्। सबैभन्दा बढी प्रभावित लागुआयुरा राज्यमा अमेरिका, मेक्सिको, कोलम्बिया लगायतका विभिन्न देशका उद्धार टोली परिचालन गरिएका छन्। सयौं भवन भत्किएका कारण भग्नावशेष हटाएर मानिसको खोजी कार्य अझै जारी छ। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार हालसम्म 1,450 जनाको मृत्यु पुष्टि भएको छ। उहाँका अनुसार 3,150 जना घाइते भएका छन् भने 12,121 जना विस्थापित भएका छन्। भूकम्पका कारण 774 वटा भवन क्षतिग्रस्त भएका छन्, जसमध्ये 189 वटा पूर्ण रूपमा ध्वस्त भएका छन्। साउदी अरबियाको सरकारी तेल कम्पनी अमरकोको एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार 14 जनाको मृत्यु भएको छ। सरकारी समाचार एजेन्सीका अनुसार हेलिकप्टर आइतबार बिहान करिब 6 बजे खाडी तटको रस तनुरा क्षेत्रमा दुर्घटनामा परेको थियो।
1: नमस्कार। रेडियो, BFBS गोरखा रेडियो।

0: FDS गोरखा रेडियो
1: सैन्य समुदाय मा
0: रिलायन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोरखा रेडियो हो।

0: गएको सप्ताहन्तमा बेलायतका विभिन्न ठाउँमा सशस्त्र फौजी दिवसका कार्यक्रम गरिएको छ। टिम कुपर फौजी दिवसको राष्ट्रिय समारोह गरिएको अल द सर्ट पोख्नु भएको थियो।
1: 19,000 tickets had been pre-ordered for the Saturday Armed Forces Day event in Aldershot, the highlight of which for many was the spectacular parade right through the heart of the town's military district. The Royal Navy, Army, RAF, cadets and veterans all marched. Overhead flew an A400M transport plane. The salute was taken by the Lord Lieutenant of Hampshire, Chief of the Defence Staff, and Defence Secretary Dan Jarvis.
2: It's a great opportunity for the nation to pay tribute to those amazing men and women who stepped forward to serve. I am so proud that we've got these incredible people who are prepared to put themselves in harm's way to keep our nation safe. And today, Armed Forces Day here in Aldershot is a wonderful opportunity to pay tribute and to say thank you.
1: Away from the parade, there was a big display area giving visitors the chance to see military kit and talk to personnel from all three services.
3: I personally like this because I like to showcase that women are in the RAF regiment and, you know, we can do the same thing that men can do.
4: It's really good to see the kind of like younger generations come out and maybe even spark an interest for when, if they choose to join the army.
5: Be good. Face of the Navy, put on a smiley face and see what we can do and promote us and say how amazing we are and like all the things that we do.
1: Next year, Southport in Merseyside will host the national event. Tim Cooper, BFBS Forces News, Aldershot.
0: उदयपुरको चौदण्डी गढी नगरपालिका साथको माङ लामाचौरमा जंगली हात्ती गाउँ पसेपछि भागाभाग मचिएको छ। कुमाङमा गैराती जंगली हात्ती प्रवेश गरेर 6 घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताउनु भएको छ। प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा बिक, रोशन बिक, बमबहादुर बिक, बीरबहादुर मगर, दिलबहादुर मगर लगायतको कर्कट पाताको छानो भएको काठको घर भत्काएको हो। राती हात्ती गाउँ छिरेपछि स्थानीयले भागेर ज्यान जोगाएका थिए। हात्तीले स्थानीयको घरको अन्नपात समेत खाएको छ। हात्तीले घर भत्काएका स्थानीयलाई चौदण्डीगढी नगरपालिकाले सुरक्षित बस्ने ठाउँको व्यवस्था गरेको छ। कोशी टप्पु क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामाचौर र 45 चोक आसपास क्षेत्रको जंगलमा रहेको बताइएको छ। अहिले गाउँलेको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी बमले बताउनु भएको छ। सिन्धुलीको मरेन गाउँपालिकामा 20 हल गोरु र रागा जोतेर परम्परागत शैलीमा रोपाई दिवस मनाइएको छ। गाउँपालिकाको आयोजनामा स्थानीय माझी मगर नेवार र तामाङ समुदायको सहभागितामा रोपाई दिवस मनाइएको हो। संस्कृतिको संरक्षण र परम्पराको निरन्तरताका लागि गाउँपालिकाकै सक्रियतामा करिब 5 रोपनी खेतमा रोपाई गरिएको हो। सामूहिक रोपाईमा सहभागीले हिलो खेल्ने, हिलो दल्ने, असारी गीत गाउँदै र डोरी तान्ने गतिविधि पनि गरेका थिए। बेलायती युवराज्ञी प्रिन्सेस अफ वेल्स केटले गएको सप्ताहन्तमा 3 चुचुरा चढ्नु भएको छ। क्यान्सर परोपकारी कोषका लागि उहाँले 24 घण्टाभित्र उहाँले इङ्ल्याण्ड, स्कटल्याण्ड र वेल्सका चुचुरा आरोहण गर्नुभएको हो। बीबीसीकी डेनेला रल्सको यो रिपोर्ट।
6: An image of a smiling Princess of Wales released by Kensington Palace, wrapped up in a waterproof at the summit of Ben Nevis, marked the physical challenge she undertook over the weekend. She also climbed Scaffold Pike and Owythfa, Snowdonia, where her husband, children, parents and brother waited to greet her at the end of the climb. She explained in a social media post her reasons for taking on the three peaks.
7: Lots of people have asked me why I'm doing this challenge, and partly it's personal. I'm so grateful to be here, to be strong enough to walk these hills. But more importantly, it's to give something back and acknowledge really all the incredible work going on up and down this country.
6: The princess described the challenge, which includes 23 miles of walking and a total ascent of more than 10,000 feet, as a chance to explore life beyond diagnosis. Catherine is supporting a Royal Marsden campaign to raise money and awareness of holistic cancer care, to improve what she said was the well-being, resilience and quality of life for cancer patients.
0: तातो लहरका कारण युरोपमा 1,300 जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले सामाजिक सञ्जाल एक्समा लेख्दै 21 जनीयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित 1,300 बढी अतिरिक्त मृत्यु दर्ता भएको जानकारी दिनुभएको छ। आइतबार पनि युरोपका विभिन्न देशमा तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन्। जर्मनी, पोल्याण्ड र चेक प्रजातन्त्रमा तापक्रमले नयाँ रेकर्ड बनाएको र विश्वभरिको लहर पूर्वी युरोपमा फैलिने भएको बीबीसीले जनाएको छ। খবর
8: ইউ বিএফবিএস গোর্খা রেডিও হয়।

लगाउने माया कुन चाहिँ पत्याउनु भन्छु क्यो रातले भयो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
2: गोर्खा

यस वर्षको पद्मश्री पुरस्कारका लागि 15 कृति छानिएका छन्। खेमकला हरिकला लामी छाने समाज कल्याण प्रतिष्ठानले दिँदै आएको पद्मश्री पुरस्कारका लागि यसपालि 15 कृति छानिएको हो। प्रतिष्ठानका अनुसार गोविन्द गिरी प्रेरणाको अविधवा, डाक्टर नवराज लम्सालको कल्प, नवनारायण ढकालको जगजननी वा उसकी आमाको नाम होइन, चन्द्रप्रकाश पानियाको तुलु राजा, क्षितिज समर्पण को तोर्किन, नवीन अभिलाषीको दहाड, उमा सुवेदीको परिधि मनोनित भएका छन्। यस्तै ओम रिजालको पैकेलो, खगेन्द्र गिरीको भग्न प्रेमशाला, भूपिनको मध्यको उज्यालो, सीमा आभासको महायुग, डाक्टर नवराज केसीको स्वस्पर्श, श्रवण मुकारुङको सलह, शंकर प्रसाद गैरीको सूत्रपुत्र र नदीशको हिउँद छानिएका छन्। पुरस्कारका लागि 2082 सालमा प्रकाशित 192 वटा साहित्य पुस्तक प्राप्त भएकामा पुरस्कार समितिले पहिलो चरणमा 15 पुस्तकको विस्तृत सूची प्रतिष्ठानलाई उपलब्ध गराएको छ। यो सूचीबाट समितिले आगामी महिना 5 वटा पुस्तकको उत्कृष्ट संक्षिप्त सूची चयन गर्नेछ। मध्य असार लाग्दासम्म लुम्बिनीमा 20% धान रोपाई सकिएको छ। लुम्बिनीका 12 जिल्लामा करिब 6,80,000 हेक्टर खेतीयोग्य जमीन छ। खेतीयोग्य जमीनमध्ये 3,01,400 हेक्टरमा धान खेती हुने गरेको छ। लुम्बिनी कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गिरी गैरेका अनुसार धान खेती हुँदै आएको खेतमध्ये 62,670 हेक्टरमा रोपाई भएको छ। बेलैमा पर्याप्त वर्षा भएको भए 50% हाराहारीमा रोपाई हुनुपर्नेमा हाल 20% रोपाई भएको गइरहेको भनाइ छ। निर्देशनालयका महानिर्देशक रामप्रसाद पाण्डेले पनि असार लागेपछि पानी नपरेकाले रोपाई हुन नसकेको बताउनु भएको छ। आज पनि बिहानदेखि लुम्बिनीका विभिन्न जिल्लामा पानी परेको छ। निर्देशनालयका अनुसार लुम्बिनीका 12 जिल्लामध्ये सबैभन्दा कम रोपाई बाँकेमा भएको छ। बाँकेको 55,008 हेक्टर खेतीयोग्य जमीनमध्ये 33,780 हेक्टरमा धान खेती हुने गरेकोमा अहिलेसम्म 0.5% मात्र रोपाई भएको छ। प्युठानमा भने 43,008 हेक्टर खेतीयोग्य जमीनमध्ये 6,525 हेक्टरमा धान खेती लगाइन्छ। प्युठानमा अहिलेसम्म 88% अर्थात 5,742 हेक्टरमा रोपाई सकिएको छ। लुम्बिनीमा सबैभन्दा धेरै धान खेती हुने कपिलवस्तुमा 88,973 हेक्टर खेतीयोग्य जमीनमध्ये 66,265 हेक्टरमा धान खेती हुन्छ। तर यहाँ अहिलेसम्म 1.85% मात्र रोपाई सकिएको निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार रूपन्देहीमा 43%, नवलपरासी पश्चिममा 50%, पाल्पामा 4%, 7%, अर्घाखाँचीमा 11% र रोल्पामा 40% रोपाई भएको छ। यस्तै दाङमा 15%, बर्दियामा 19% र रुकुम पूर्वमा 25% रोपाई सकिएको छ। 3 महिनादेखि फैलिएको बर्ड फ्लूका कारण किसानको 1 अर्बभन्दा बढी लगानी नष्ट भएको छ। 11 जिल्लामा देखिएको संक्रमणबाट प्रभावित किसानलाई सरकारले तत्कालका लागि 52 करोड़ रूपियाँ राहत उपलब्ध गराउने भएको छ। नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केही दिनभित्रै पहिलो चरणमा किसानको खातामा राहत रकम पुग्ने गरी प्रक्रिया अगाडि बढ़ाएको छ। बर्ड फ्लूबाट प्रभावित किसानका लागि अर्थ मन्त्रालयले 50 करोड़ रूपियाँ रकम अन्तर स्वीकृत गरेको छ। पहिले यस्ता आकस्मिक क्षतिको राहतका लागि शुरूमा 2 करोड़ मात्र बजेट तय गरेकोमा रकम पर्याप्त नहुने भएपछि तत्कालका लागि 50 करोड़ रूपियाँ रकमान्तर गरिएको हो। यो हिसाबले सरकारले अहिले 52 करोड़ रूपियाँ राहत उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयले गत बिहिबार पीड़ित किसानलाई राहत उपलब्ध गराउन रकमान्तर स्वीकृत गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। रोग नियन्त्रणका लागि सरकारले संक्रमित क्षेत्रका कुखुरा, अण्डा तथा दाना नष्ट गरेको छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायका अनुसार हालसम्म 6,06,758 कुखुरा, 9,94,649 अण्डा र 1,95,595 किलो दाना नष्ट गरिएको छ। सरकारले नष्ट गरिएका सामग्रीको खरिद मूल्यका आधारमा 75% राहत उपलब्ध गराउने व्यवस्था गरेको छ। हालसम्म 11 जिल्लाका 100 जना किसानले राहतका लागि कागजात बुझाइसकेका छन्। विभागका अनुसार हाल उपलब्ध गराइएको रकमबाट आवश्यक राहतको करिब 70% वितरण गर्न पुग्ने अनुमान गरिएको छ। यसका आधारमा हालसम्म 1 अर्ब रूपियाँ भन्दा बढी मूल्य बराबरका प्रत्यक्ष सामग्री नष्ट भएको देखिएको छ।
नेपाल धितुपत्र बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद पथले पत्रकार गोपनीयताको शपथ लिनुभएको छ। अहिलेसम्मका खबर यो BFBS कुलकर्ण रेडियो हो।

0: संघसभाको सिलिसोङ गाउँपालिकामा बाढी पहिरोले विद्युत संचार तथा यातायात सेवा अवरुद्ध भएको छ। सिलिसोङ वडा नम्बर एक सिसुवा खोलामा अविरल वर्षासँगै बाढी पहिरोका कारण दुई विद्यालयमा क्षति भएपछि पठन पाठन ठप्प भएको छ। वर्षापछि आएको भीषण बाढी पहिरोले सिलिसोङमा विद्युत संचार तथा यातायात सेवा अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले जानकारी दिनुभएको छ। बाढी पहिरोका कारण गाउँपालिकाको केन्द्रसम्म पुग्ने सड़क अवरुद्ध भएको छ। केन्द्रीय विद्युत माइक्रो हाइड्रो इन्टरनेट तथा संचार सेवा प्रभावित भएका कारण सरकारी सेवा प्रवाह समेत प्रभावित भएको उहाँले बताउनुभयो। पहिरोले गाउँपालिकाका सबै सड़क र गोरेटो बाटो अवरूद्ध भएका छन्। बाढ़ीले स्थानीय दुईवटा माइक्रो हाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। करिब 70% संचार सेवा अवरूद्ध भएको छ। संचार सेवा अवरूद्ध हुँदा जनजीवन थप प्रभावित भएको छ। माथिबाट खसेको पहिरोले सिलिचोङ एक नेवाटारमा कालिका माध्यमिक विद्यालयमा क्षति भएको छ। बाढ़ी पहिरोका कारण सिलिचोङ एक सिसुवा खोलाका 6 घर विस्थापित भएका छन्। मध्य असारसम्म आइपुग्दा अन्नको भण्डारको रूपमा परिचित तराईका जिल्लामा खडिएका कारण 15% मात्रै रोपाई भएको छ, जसका कारण किसानहरू रोपाई दिवसमा पनि उत्साहित छैनन्। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: पर्याप्त वर्षा नहुँदा बाँकी, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र आसपासका जिल्लामा किसानहरूले खेतमा पानी नपाएपछि रोपाई प्रभावित भएको छ। खेतमा पानी नहुँदा धेरै किसानले ब्याटमै धानका बेर्ना सुक्न थालेको गुनासो गरेका छन्। सिंचाई सुविधा भएका केही स्थानमा मात्रै रोपाई भइरहेको छ भने अधिकांश किसान आकाशे पानीको प्रतीक्षामा छन्।
2: पानी नै बर्ष हाम्रो बार बार कति कहिले बर्सी कहिले का हुई कसलाई कसरी पाउँ हामीले कति ऊ हुई।
1: केही किसानहरूले बोरिङको सहायताबाट रोपाई गरेका छन्। बोरिङको सहायताबाट रोपाई गर्न पनि अनियमित विद्युतले किसान मारमा परेका छन्।
3: नलको पनि अभाव छ, बत्ती पनि गएको गए हुन्छ क्या पानी लगाउने बेला।
1: अहिलेसम्म यी जिल्लाहरूमा करिब 15% क्षेत्रफलमा मात्रै धान रोपाई भएको छ। रोपाई नहुँदाको पीड़ा त छँदैछ, किसानलाई मलको अभावले पनि पीड़ा दिएको छ।
4: युरिया र डिएपीको सबैको समस्या छ, खाद नपाए गाउँ पछाडि होला छ।
1: अघिल्ला वर्षहरूमा यही अवधिमा यस क्षेत्रका किसानहरूले आधा भन्दा बढी क्षेत्रफलमा रोपाई सकिसकेका थिए। राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न स्थानमा मनाइरहँदा किसानहरूमा खासै उत्साह देखिएको छैन। खेतमा पानी अभाव भएकाले धेरै ठाउँमा प्रतीकात्मक रूपमा मात्रै रोपाई भइरहेको छ।
0: सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद प्रतिकार्यका लागि मुलुकका विभिन्न 54 स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ।
5: सशस्त्र प्रहरी कार्यालयबाट विपद उतारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी अस्थायी बेस स्थापना गरिएको हो। त्यसअनुसार कोशी प्रदेशमा 6, मधेशमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना गरिएको छ। सशस्त्र प्रहरीले हिमाल पहाड र तराईका 16 स्थानमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको छ। धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोर्खा, दाङ, सुर्खेत, जुम्ला, रडेलधुरा, डोटी र कैलालीमा स्थायी बेस स्थापना गरिसकिएको छ। यस वर्षको मनसुन जन्य विपदका लागि 8180 सशस्त्र प्रहरी कर्मचारीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै सशस्त्र प्रहरीका प्रवक्ता एवं प्रहरी नाम महानिरीक्षक नेत्र बहादुर कार्कीले यही असार सम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिने बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षाको आकलन गरे पनि मनसुनजन्य विपदबाट देशभर करिब 51,886 घर दूरीका करिब 2,26,661 जना प्रभावित हुने जनाएको छ। यस्तै बाढ़ी तथा डुबानबाट प्रभावितलाई उद्धार गर्न सशस्त्र प्रहरीसँग रहेका 82 राफ्ट बोट र 53 मोटर बोट तथा तालिम प्राप्त 4,710 जना दक्ष सशस्त्र प्रहरी र 134 गोताखोर तालिम प्राप्त जनशक्तिलाई देशभर 11 जोखिममुक्त स्थानमा आवश्यक उपकरण सहित तयारी अवस्थामा राखिएको प्रवक्ता कार्कीले जानकारी दिनुभएको छ।
0: यो वर्षको पद्मश्री पुरस्कारका लागि 15 कृति छानिएका छन्। खेमकला, हरिकला, लामिछाने समाज कल्याण प्रतिष्ठानले दिँदै आएको पद्मश्री पुरस्कारका लागि यो पल्ट 15 कृति छानिएको हो। प्रतिष्ठानका अनुसार गोविन्द गिरी प्रेरणाको विधवा, डाक्टर नवराज लम्सालको कल्प, नारायण ढकालको जगत जननी, उसकी आमाको नाम होइन, चन्द्रप्रकाश बानियाको तुलु राजा, क्षति समर्पण को तोरखिन नवीन अभिलाषी को दहाड़ उमा सुवेदी को परिधि मनोनीत सब अहिलेसम्मका खबर यति नै नमस्कार
6: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: विद्युतीय राहदानी छपाई प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सातजनाको थुनछेक बहस सकिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा बहस सकिएको हो। बहस सकिएको आजै अदालतले थुनामा पठाउने वा धरोटीमा छाड्ने बारे निर्णय गर्नेछ। गएको बिहिबार बयान सकिएसँगै थुनछेक बहस शुरू भएको थियो। विद्युतीय राहदानी छपाईमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले महानिर्देशक कार्यालयसहित 16 जना र 2 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा हालेको हो। उनीहरूमध्ये 7 जनाको थुनछेक बहस सकिएको हो। अख्तियारले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मूलभर कम्पनीका नेपाल प्रतिनिधि मनिर राज मल्ल विरूद्ध समेत मुद्दा हालेको छ। अख्तियारले कर्मचारीहरूसँग 10 अर्ब 13 करोड सहित मूलभर कम्पनीसँग 1 अर्ब 90 करोड 70 लाख हाराहारी र भेरिडोससँग 8 अर्ब 22 करोड भन्दा बढी बिगो मागेको छ। पासपोर्ट छपाई सम्बन्धी बोलपत्रको प्रक्रियामा शुरूदेखि नै गम्भीर अनियमितता र भ्रष्टाचार भएको पाइएको अख्तियारको दावी छ। मध्य असार लाग्दासम्म लुम्बिनीमा 20% रपाई सकिएको छ।
1: लुम्बिनीका 12 जिल्लामा करिब 6,80,000 हेक्टर खेतीयोग्य जमिन छ। खेतीयोग्य जमिनमध्ये 3,01,400 हेक्टरमा धान खेती हुने गरेको छ। लुम्बिनी कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेका अनुसार धान खेती हुँदै आएको खेत मध्ये 62,670 हेक्टरमा रोपाई भएको छ। बेलैमा पर्याप्त वर्षा भएको भए 50% हाराहारीमा रोपाई हुनुपर्नेमा हाल 20% रोपाई भएको गैरेको भनाइ छ। निर्देशनालयका महानिर्देशक रामप्रसाद पाण्डेले पनि असार लागेपछि पानी नपरेकाले रोपाई हुन नसकेको बताउनु भएको छ। निर्देशनालयका अनुसार लुम्बिनीका 12 जिल्लामध्ये सबैभन्दा कम रोपाई बाँकेमा भएको छ। बाँकेको 55,008 हेक्टर खेतीयोग्य जमिन मध्ये 33,780 हेक्टरमा धान खेती हुने गरेकोमा अहिलेसम्म 0.5% मात्र रोपाई भएको छ। प्युठानमा पनि 43,008 हेक्टर खेतीयोग्य जमिन मध्ये 6,525 हेक्टरमा धान खेती लगाइन्छ। प्युठानमा अहिलेसम्म 88% अर्थात 5,742 हेक्टरमा रोपाई सकिएको छ। लुम्बिनीमा सबैभन्दा धेरै धान खेती हुने कपिल वस्तुमा 88,973 हेक्टर खेतीयोग्य जमिन मध्ये 66,265 हेक्टरमा धान खेती हुन्छ। तर यहाँ अहिलेसम्म 1.85% मात्र रोपाई सकिएको निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार रोपनीमा 43%, नवलपरासी पश्चिममा 50%, पाल्पामा 4%, अर्घाखाँचीमा 11% र रोल्पामा 40% रोपाई भएको छ। यस्तै दाङमा 15%, बर्दियामा 19% र रुकुम पूर्वमा 25% रोपाई सकिएको छ।
0: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ। पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा असार 8 गते सुर्खेतबाट पक्राउ गरिएको थियो। विशेष अदालतले असार 9 गते पौडेललाई 7 दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको थियो। पौडेललाई म्याद थपका लागि आज फेरि अदालत उपस्थित गराइएको हो। राजकुमार ह्यारीले परिवारसँगै बेलायत फर्किने बारे सोच विचार गरिरहेको खबर आएको छ। अमेरिकामा उहाँका लागि प्रहरी सुरक्षाको बन्दोबस्त नभएका कारण परिवारसहित जन्मथलो फर्किने विचार गरिरहेको खबर आएको हो। बर्मिङहममा हुने इन्भिक्टस खेलका लागि आयोजित कार्यक्रममा सहभागी हुन श्रीमती मेगन र 2 बच्चा सहित ह्यारी आउने तालिका पनि छ। ह्यारी परिवारको बसोबासका लागि राजाले कुनै शाही निवासको बन्दोबस्त गर्न भन्नुभएको खबर पनि आएको छ। शाही सुरक्षाका पूर्व प्रमुख डी Davis.
2: But common sense says he could come here without the usual hurrah. If they came quietly on a private plane and flew into a private airport, I think that would be the way forward. Their problem, in my humble opinion, is they want publicity all the time.
0: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना यही वर्ष स्वदेश फर्कनुहुने भएको छ। भारतीय मीडिया एनडीटीभीमा अन्तर्वार्ता दिँदै हसिनाले यही साल आफ्नो मुलुक फर्कने खुलासा गर्नुभएको हो। 2 वर्ष अघि बंगलादेशमा भएको विद्यार्थी आन्दोलनबाट भारतमा शरण लिन गएको हसिनाको नाममा बंगलादेशमा मृत्युदण्डको सजाय सुनाइएको छ। तर यो सजाय विवादित बनेको छ। यो सही न्याय निरूपण नभएको भन्दै विश्वभरबाट आलोचना पनि भएको छ। आफूलाई खलनायक बनाइएको भन्दै हसिनाले आफू विरूद्ध धेरै षड्यन्त्र रचिएको बताउनु भयो। अमेरिका र इरानबीच हर्मुज जलमार्ग सम्बन्धी विवाद समाधानका लागि भोलि मंगलबार कतारको राजधानी दोहामा वार्ता हुने भएको छ। दुवै देश आक्रमण रोक्ने सहमतिसहित वार्तामा बस्न लागेको अमेरिकी संचार माध्यम एक्सियसले जनाएको छ।

0: जेन्जी शहीद र 2046 यताका अरू शहीदलाई सरकारले विभेद गरेको प्रश्न उठाउँदै परेको रिटमा सर्वोच्चले सरकारलाई छलफलमा ढाकेको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा आजको सुनवाईपछि सरकारलाई आउँदो 22 गते छलफलमा डाकिएको हो। शहीद शहीद बीचमै सरकारले असमान व्यवहार गरेर दूरगामी प्रभाव पार्ने निर्णय गरेको दावीसहित वरिष्ठ अधिवक्ता विष्णु लुइटेल र द्वन्द पीड़ित अधिवक्ता ज्ञानेन्द्र राज आरणले गएको 12 गते सर्वोच्चमा रिट हाल्नु भएको थियो। रिटमा जेएनजी विद्रोहका शहीद र परिवारलाई फोटो सहितको परिचय पत्र, अनुदान, जीवन निर्वाह भत्ता, सालेख निर्माण लगायत निर्णय गरिए पनि अरू शहीदका लागि उस्तै प्रकृतिको विषयमा उच्च अदालत पाटनले दिएको आदेश समेत कार्यान्वयन नभएको प्रश्न उठाइएको छ। आज पनि शेयर बजार घटेको छ। गत साताका 5 दिन घटेको शेयर बजार यो साताको पहिलो कारोबार दिन आज 16.54 अङ्क घटेर बन्द भएको छ। यो कमीसँगै नेप्से 2632 अङ्कमा कायम भएको छ। आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन 3.94 अर्ब कारोबार भएकामा आज 2.67 अर्ब भएको छ। आज 351 धितुपत्रको 76,29,227 कित्ता शेयर किनबेच भएको छ। 29 कम्पनीको मूल्य बढ्दा 240 घटेको छ भने 6 स्थिर छ। शेयर बजारमा आज सबै समूहका सूचक घटेका छन्। विद्युतीय राहदानी छपाई प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 7 थुन्छेक बहस सकिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा बहस सकिएको हो। आजै अदालतले थुनामा पठाउने वा धरोटीमा छाड्ने बारे निर्णय हुनेछ। गएको बिहिबार बयान सकिएसँगै थुनछेक बहस शुरू भएको थियो। विद्युतीय राहदानी छपाईमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले महानिर्देशक अर्याल सहित 16 र 2 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा हालेको हो। उनीहरूमध्ये 7 थुनछेक बहस सकिएको छ। अख्तियारले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मूलभर कम्पनीका नेपाल प्रतिनिधि मनेन्द्र राज मल्ल विरूद्ध समेत मुद्दा हालेको छ। अख्तियारले कर्मचारीहरूसँग 10.13 अर्ब सहित मूलभर कम्पनीसँग 1.90 अर्ब हाराहारी र भेरिडोससँग 8.22 अर्ब भन्दा बढ़ी बिगो मागेको छ। पासपोर्ट छपाई सम्बन्धी बोलपत्रको प्रक्रियामा शुरूदेखि नै गम्भीर अनियमितता र भ्रष्टाचार भएको पाइएको अख्तियारको दावी छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई गोली प्रहार गरेर हत्या गर्ने भन्दै पिस्तोल बोकेका 2 किशोर पक्राउ परेका छन्। धनुषाको मुखियापट्टीका कमन यादव र सुधीर मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। धनुषा प्रहरीले यादव र मुखियाबाट एउटा पिस्तोल र 2 गोली बरामद गरेको छ। धनुषाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रूपेश खड्काका अनुसार यादव र मुखियाले नशाको सुरमा जथाभावी बोल्दै हिँडेको थाहा पाएपछि पक्राउ गरिएको हो। किर्तिपुरको होल्डिङ सेन्टरबाट प्रहरीले 1 सुकुम्बासीलाई नियन्त्रणमा लिएको छ। होल्डिङ सेन्टरमा बस्दै आएका 39 डम्बर बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। तामाङलाई सार्वजनिक शान्ति विरूद्धको कसुरमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ। सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई लिएर तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ। तामाङलाई सीमादरबार प्रहरी कार्यालयमा राखिएको छ। सुकुम्बासी मोर्चाहरूले तामाङको रिहाईको माग गरेका छन्। बेलायती युवराकी प्रिन्सेस अफ वेल्स केटले गएको सप्ताहन्तमा 3 चुचुरा चढ्नु भएको छ। क्यान्सर परोपकारी कोषका लागि उहाँले 24 घण्टाभित्र इङ्ल्याण्ड, स्कटल्याण्ड र वेल्सका चुचुरा आरोहण गर्नुभएको हो। बीबीसीका डेनियला रेलफोर्ड रिपोर्ट।
1: An image of a smiling Princess of Wales released by Kensington Palace, wrapped up in a waterproof at the summit of Ben Nevis, marked the physical challenge she undertook over the weekend. She also climbed Scaffold Pike and Owythva, Snowdonia, where her husband, children, parents and brother waited to greet her at the end of the climb. She explained in a social media post her reasons for taking on the 3 peaks.
2: Lots of people have asked me why I'm doing this challenge, and partly it's personal. I'm so grateful to be here, to be strong enough to walk these hills. But more importantly, it's to give something back and acknowledge really all the incredible work going on up and down this country.
1: The princess described the challenge, which includes 23 miles of walking and a total ascent of more than 10,000 feet, as a chance to explore life beyond diagnosis. Catherine is supporting a Royal Marsden campaign to raise money and awareness of holistic cancer care, to improve what she said was the well-being, resilience and quality of life for cancer.

0: त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका सबै संरचना हटाउन निर्देशन दिएको छ। त्रिवीको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सूचना जारी गर्दै संरचना हटाउन निर्देशन दिएको हो। विश्वविद्यालय अनुदान आयोगको पत्र र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र अनुसार त्रिवीको सूचनामा उल्लेख छ। निर्देशनमा शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य गर्ने, विद्यार्थीको वास्तविक आवाज सुनिश्चित गर्ने तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले 60 दिनभित्र विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई 90 दिनभित्र स्टुडेन्ट काउन्सिल वा भोइस अफ स्टुडेन्ट संयन्त्र विकास गर्नुपर्ने उल्लेख छ। विश्वविद्यालयले सम्बन्धित क्याम्पसलाई निर्णय तत्काल कार्यान्वयन गरी प्रगति विवरण यथाशीघ्र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा पठाउन समेत निर्देशन दिएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धानका लागि थप 3 दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्न आज अदालत समक्ष पेश गरेकामा अदालतले दोस्रो पल्ट 3 दिनको म्याद थपेको हो। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासबाट म्याद थप गर्ने आदेश भएको प्रवक्ता पार्वती हितालले जानकारी दिनुभएको छ। पौडेल यही असार 8 गते सोमबार सुर्खेतबाट पक्राउ पर्नु भएको थियो। पौडेललाई असार 9 गते मंगलबार अदालतमा उपस्थित गराइएको थियो। त्यो दिन अदालतले पहिलोपल्ट 7 दिनको म्याद थप दिएको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि मंगलबार र पर्सि बुधबार वर्षाजन्य विपद आउन सक्ने संकेत गरेको छ। यी 2 दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा तथा 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै प्राधिकरणले पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले अकस्मात बाढ़ी आउन सक्ने, खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो। यस्तै पहिरोको जोखिममा रहेका ठाउँ तथा खोला नदी किनारका बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ। 2 दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। वर्षा र बाढ़ीबारे जानकारी लिन 1155, विपदमा मद्दत माग्न 1149, नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर सक्रिय रहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। 3 महिनादेखि फैलिएको बर्ड फ्लूका कारण किसानको 1 अर्बभन्दा बढ़ी लगानी नष्ट भएको छ।
1: 11 जिल्लामा देखिएको संक्रमणबाट प्रभावित किसानलाई सरकारले तत्कालका लागि 52 करोड़ रूपियाँ राहत उपलब्ध गराउने भएको छ। नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केही दिनभित्रै पहिलो चरणमा किसानको खातामा राहत रकम पुग्ने गरी प्रक्रिया अगाडि बढ़ाएको छ। बर्ड फ्लूबाट प्रभावित किसानका लागि अर्थ मन्त्रालयले 50 करोड़ रूपियाँ रकम अन्तर स्वीकृत गरेको छ। पहिले यस्ता आकस्मिक क्षतिको राहतका लागि शुरूमा 2 करोड़ मात्र बजेट तय गरेकोमा रकम पर्याप्त नहुने भएपछि तत्कालका लागि 50 करोड़ रूपियाँ रकमान्तर गरिएको हो। यो हिसाबले सरकारले अहिले 52 करोड़ रूपियाँ राहत उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयले गत बिहिबार पीड़ित किसानलाई राहत उपलब्ध गराउन रकमान्तर स्वीकृत गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। रोग नियन्त्रणका लागि सरकारले संक्रमित क्षेत्रका कुखुरा, अण्डा तथा दाना नष्ट गरेको छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायका अनुसार हालसम्म 6,06,758 कुखुरा, 9,94,649 अण्डा र 1,95,595 किलो दाना नष्ट गरिएको छ। सरकारले नष्ट गरिएका सामग्रीको खरिद मूल्यका आधारमा 75% राहत उपलब्ध गराउने व्यवस्था गरेको छ। हालसम्म 11 जिल्लाका 100 जना किसानले राहतका लागि कागजात बुझाइसकेका छन्। विभागका अनुसार हाल उपलब्ध गराइएको रकमबाट आवश्यक राहतको करिब 70% वितरण गर्न पुग्ने अनुमान गरिएको छ। यसका आधारमा हालसम्म 1 अर्ब रूपियाँ भन्दा बढी मूल्य बराबरका प्रत्यक्ष सामग्री नष्ट भएको देखिएको छ।
0: सिन्धुलीको मरेट गाउँपालिकामा 20 हल गोरु र राँगा जोतेर परम्परागत शैलीमा रोपाई दिवस मनाइएको छ। गाउँपालिकाको आयोजनामा स्थानीय माझी, मगर, नेवार र तामाङ समुदायको सहभागितामा रोपाई दिवस मनाइएको हो। संस्कृतिको संरक्षण र परम्पराको निरन्तरताका लागि गाउँपालिकाकै सक्रियतामा करिब 5 रोपनी खेतमा रोपाई गरिएको हो। उदयपुरको चौदण्डी गढी नगरपालिका 7 कुमाङ लामाचौरमा जंगली हात्ती पसेर उपद्रो मचाएको छ। कुमाङमा गैराती जंगली हात्ती प्रवेश गरी 6 घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा बिक, रोशन बिक, बम बहादुर बिक, वीर बहादुर मगर लगायतको घर भत्काएको हो।

0: विशेष अदालतले विद्युतीय राहदानी छपाई प्रकरणमा राहदानी विभागका पूर्व महानिर्देशक तीर्थराज अझ्याल सहित पाँचजना प्रतिवादीसँग धरौटी मागेको छ। उनीहरूसँग 3-5 लाख धरौटी माग गरिएको छ। अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग 5 लाख रूपियाँ र निर्देशक सुनिल कुमार केसीसँग 4 लाख धरौटी मागेको छ। त्यस्तै अरू कर्मचारीहरू सोमेश थापासँग 3 लाख, विभिन प्रसाईसँग 3 लाख र ठेकेदारका नेपाल एजेन्ट मरिनराज मल्लसँग 5 लाख रूपियाँ धरौटी मागिएको छ। अदालतले मुद्दाका अन्य दुई प्रतिवादीलाई भने साधारण तारिखमा राखेर मुद्दाको पूर्वपक्ष गर्न आदेश दिएको छ। तुलसी प्रसाद आचार्य र राजाराम दाहाललाई साधारण तारिखमा रिहा गर्न आदेश भएको छ। विशेष अदालतका सदस्य न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले आज थुनछेक बहसपछि 5 आरोपितलाई धरौटीमा छाड्न आदेश गरेको हो। सरकारी कामकाज तथा सार्वजनिक दस्तावेजमा प्रयोग हुँदै आएका सम्माननीय र माननीय सम्बोधन हटाउन माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ। अधिवक्ता कुमार प्रसाद थपलियाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितलाई विपक्षी बनाई दायर गरेको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेको हो। रिटमा संविधान वा कानूनको स्पष्ट आधार बिना सम्माननीय र माननीय जस्ता विभेदकारी तथा वर्गीय विभाजन झल्काउने सम्बोधन प्रयोग गरिएको दावी गर्दै यस्तो अभ्यास रोक्न परमादेश जारी गर्न माग गरिएको थियो। साथै सबै नेपाली नागरिकलाई मर्यादा क्रम अनुसार सम्मानजनक, वैज्ञानिक र विभेद रहित सम्बोधनको मापदण्ड तथा निर्देशिका बनाउन सरकारलाई निर्देशन दिन पनि आग्रह गरिएको थियो। गृहमन्त्री सुदन गुरुङले आफ्नो गाडीको कालो सिसा हटाउनु भएको छ। आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपाथ पुगेर गृहमन्त्री गुरुङले आफ्नो गाडीमा रहेको कालो सिसा हटाउनु भएको हो। गृहमन्त्री गुरुङसँगै गृह सचिव राजकुमार श्रेष्ठले पनि ट्राफिक कार्यालय गएर आफ्नो गाडीको कालो सिसा हटाएको कार्यालय प्रमुख एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। पछिल्लो समय कार्यालयले कालो सिसा र सिसामा कालो टिन्टेड ग्लास राख्नेहरूलाई कार्यवाही गर्दै हटाउन लगाइरहेको छ। गएको सप्ताह अन्तमा बेलायतका विभिन्न ठाउँमा सशस्त्र फौजी दिवसका कार्यक्रम गरिएको छ। टिम कुपर फौजी दिवसको राष्ट्रिय समारोह गरिएको अल्रसट पुग्नु भएको थियो।
1: 19,000 tickets had been pre-ordered for the Saturday Armed Forces Day event in Aldershot, the highlight of which for many was the spectacular parade right through the heart of the town's military district. The Royal Navy, Army, RAF, cadets and veterans all marched. Overhead flew an A400M transport plane. The salute was taken by the Lord Lieutenant of Hampshire, Chief of the Defence Staff, and Defence Secretary Dan Jarvis.
2: It's a great opportunity for the nation to pay tribute to those amazing men and women who stepped forward to serve. I'm so proud that we've got these incredible people who are prepared to put themselves in harm's way to keep our nation safe. And today, Armed Forces Day here in Aldershot is a wonderful opportunity to pay tribute and to say thank you.
1: Away from the parade, there was a big display area giving visitors the chance to see military kit and talk to personnel from all three services.
3: I personally like this because I like to showcase that women are in the RAF regiment and, you know, we can do the same thing that men can do.
4: It's really good to see the kind of like younger generations come out and maybe even spark an interest for when, if they choose to join the army.
5: Be good. Face of the Navy, put on a smiley face and see what we can do and promote us and say how amazing we are and like all the things that we do.
1: Next year, Southport in Merseyside will host the national event. Tim Cooper, BFBS Forces News, Aldershot.
0: क्यानाडा पहिलोपल्ट फिफा विश्वकपको अन्तिम 16मा पुगेको छ। दक्षिण अफ्रिकालाई 1-0 पराजित गर्दै क्यानाडाले फिफा विश्वकपको अन्तिम 16मा स्थान सुरक्षित गरेको हो। सोफी स्टेडियममा भएको अन्तिम 32 प्रतिस्पर्धात्मक खेलमा दुवै टोली पहिलोपल्ट विश्वकपको नकआउट चरणमा पुगेका थिए। निर्धारित 90 मिनटसम्म कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने संकेत थियो। तर इन्जुरी समयको 2 मिनटमा कप्तान युस्ताखेले गोल गर्दै क्यानाडालाई ऐतिहासिक जित दिलाउनु भएको हो। यो गोलसँगै क्यानाडा अन्तिम 16मा प्रवेश गर्न सफल भएको हो। दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त भएको छ। तेस्रो पल्ट विश्वकप खेलिरहेको क्यानाडा यसअघि 2 पल्ट समूह चरणबाट बाहिरिएको थियो। नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ। हिजो तोलामा 4,700 रुपियाँ बढेको सुनको आज प्रति तोला 1,400 भाउ घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन प्रति तोला 2,82,400 रुपियाँमा किनबेच भइरहेको छ। हिजो सुन प्रति तोला 2,83,800 कारोबार भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: विशेष अदालतले विद्युतीय राहदानी छपाई प्रकरणमा राहदानी विभागका पूर्व महानिर्देशक तीर्थराज अर्याल सहित पाँचजना प्रतिवादीसँग धरौटी माग गरेको छ। अदालतले आज थुन छेक बहसपछि पाँच आरोपीलाई धरौटीमा छाड्न आदेश दिएको हो। उनीहरूसँग तीनदेखि पाँच लाख धरौटी माग गरिएको छ। विशेष अदालतका उप रजिस्ट्रार तथा प्रवक्ता कृष्ण शरण लामिछाने,
1: सार्वजनिक सम्पत्तिको गैर कानूनी लाभ हानि पुर्याई भ्रष्टाचार गरेको भनेको राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचार कसुर गरेको भनेर राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल समेत टोटलमा 10 कर्मचारी, 2 जर्मनी कम्पनी र 2 जर्मन कम्पनी आबद्ध 4 विदेशी र जर्मन कम्पनीको तर्फबाट 2 नेपाली प्रतिनिधिहरू गरेर 18 विरुद्ध मुद्दा दायर भएको थियो र आज इजलासबाट आदेश आएको छ। र इजलासबाट आएको आदेश अनुसार राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई ₹5,00,000 धरौटी, ऐजनका निर्देशक सूचना प्रविधि सुनिल कुमार केसीलाई ₹4,00,000 नगद धरौटी, ऐजनका लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई साना तारेकमा राख्ने आदेश, परराष्ट्र मन्त्रालयका उपसचिव कानुन तर्फका राजाराम दाहाललाई पनि साना तारेमा राख्ने आदेश, ऐजन राजधानी विभागका शाखा अधिकृत सोमेश थापाबाट ₹3,00,000 नगद धरौटी माग्ने आदेश, ऐजनका कम्प्युटर इन्जिनियर करार विपिन परसाई उहाँबाट ₹3,00,000 धरौटी माग्ने आदेश, र जर्मन मेलवेयर आईडी सर्भिस GmbH को नेपाली स्थित सहजकर्ता मणिन्द्र राज मल्लबाट ₹5,00,000 नगद धरौट माग्ने गरी आज विशेष अदालतका सदस्य माननीय नान प्रसाद पौडेल, सदस्य माननीय हेमन्त राव र सदस्य माननीय उमेश कोइरालाको इजलासबाट आदेश भएको छ।
0: जेएनजी शहीद र 2046 साल यताका अरू शहीदलाई सरकारले विभेद गरेको प्रश्न उठाउँदै परेको रिटमा सर्वोच्चले सरकारलाई छलफलमा डाकेको छ। न्यायाधीश श्री कान्त पौडेलको इजलासमा आजको सुनवाईपछि सरकारलाई आउँदो 22 गते छलफलमा डाकिएको हो। शहीद शहीद बीचमै सरकारले असमान व्यवहार गरेर दूरगामी प्रभाव पार्ने निर्णय गरेको दावी सहित वरिष्ठ अधिवक्ता विष्णु लुइटेल र द्वन्द्व पीड़ित अधिवक्ता ज्ञानेन्द्र राज आरणले गएको 12 गते सर्वोच्चमा रिट हाल्नु भएको थियो। रिटमा जेएनजी विद्रोहका शहीद र परिवारलाई फोटो सहितको परिचय पत्र, अनुदान, जीवन निर्वाह भत्ता, शालिग निर्माण लगायत निर्णय गरिए पनि अरू शहीदका लागि उस्तै प्रकृतिको विषयमा उच्च अदालत पाटनले दिएको आदेश समेत कार्यान्वयन नभएको प्रश्न उठाइएको छ। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धानका लागि थप 3 हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धानका लागि म्याद थप्न आज पौडेललाई अदालत समक्ष पेश गरेको थियो। अदालतले दोस्रो पल्ट 3 म्याद थप गरेको हो। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासबाट म्याद थप गर्ने आदेश भएको प्रवक्ता पार्वती हितानले जानकारी दिनुभएको छ। सरकारी कामकाज तथा सार्वजनिक दस्तावेजमा प्रयोग हुँदै आएका सम्माननीय र माननीय सम्बोधन हटाउन माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ। अधिवक्ता कुमार प्रसाद थपलियाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितलाई विपक्षी बनाई दायर गरेको रिट अदालत प्रशासनले दरपीठ गरेको हो। रिटमा संविधान वा कानूनको स्पष्ट आधार बिना सम्माननीय र माननीय जस्ता विभेदकारी तथा वर्गीय विभाजन झल्काउने सम्बोधन प्रयोग गरिएको दावी गर्दै त्यस्तो अभ्यास रोक्न परमादेश जारी गर्न माग गरिएको थियो। त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै आंगिक क्याम्पसहरूलाई क्याम्पसभित्रका विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिवी शिक्षाध्यक्षको कार्यालय अन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले पत्र मार्फत सबै क्याम्पस प्रमुखहरूलाई संरचना हटाउन निर्देशन दिएको हो। निर्देशनालयका उप प्रशिक्षक सन्देश कुमार रेग्मीका अनुसार विश्वविद्यालय अनुदान आयोगको असार 10 गतेको पत्र तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको असार 9 गतेको पत्रमा उल्लेख भए अनुसार शिक्षा क्षेत्रमा हुने दलीय हस्तक्षेप अन्त्य गर्न र शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी संगठनका संरचना हटाउन भनिएको थियो। शिक्षा क्षेत्रमा दलीय हस्तक्षेपका कारण विद्यार्थीको वास्तविक आवाज ओझेलमा परेको र शैक्षिक गुणस्तरमा समेत असर परेको पत्रमा उल्लेख छ। आज असार 15-23 राष्ट्रिय धान दिवस। सरकारले यो वर्ष जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ धान दिवस मनाएको छ। आज मुलुकभर प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ। कृषि विभागले विक्रमसम्म 2061 सालदेखि दिवस मनाउन थालेको हो। पछिल्ला 5 वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 20,620,636 हेक्टर क्षेत्रफलमा खेती गरी 59,55,400 मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ। तर मुलुकलाई वार्षिक करिब 70,00,000 मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल पनि करिब 10,00,000 मेट्रिक टन धान अपुग रहेको विभागको भनाइ छ। अब खबर फटाफट।
2: बाढीको जोखिममा परेको म्याग्दी बेनी साथ मंगलघाटमा कम्पोजिट प्रविधिको 55 मिटर लामो पर्खाल निर्माण, नदी किनारको तल्लो भागमा 4 मिटरको आरसीसी र माथिल्लो भागमा 3 मिटरको ग्याबिन पर्खाल बनाउन 79,19,000 खर्च। कैलालीका 3 जना उत्कृष्ट किसान भीमदत्त कृषक पुरस्कारबाट सम्मानित, घोडाघोडी 2 का माछापाला किसान मनोज खनाल, घोडाघोडी 8 का तरकारी किसान धनबहादुर चौधरी र चुरे 1 की फलफुल किसान रीता कुमारी देउवालाई 25,000 का दरले नगद पुरस्कार। सुदूरपश्चिमको बाजुरा पूर्ण खोप सुनिश्चित र दिगोपना जिल्ला घोषित, बाजुराका 9 वटै पालिकाका जन्मदेखि 15 महिना र 16-13 महिना मुनिका 1,348 बालबालिकाले पूर्ण खोप पाए। डिभिजन वन कार्यालय तनहुँ स्थानीयलाई 28 प्रजातिका बिरुवा बाँड्दै, निमारो राइखन्यो बडहरदेखि बेल बरपिपल र नौरङ्गे लगायतका बिरुवा बाँड्ने। पर्वतको सबभन्दा विकट महाशिला गाउँपालिकाका किसान पौरखी बन्दै, पालिकाभित्रका 6 वटै वडाका 883 किसानले उत्पादन गरेका सागसब्जी, खसीबोका स्थानीय कुखुरा र दुध बिक्रीबाट 20 महिनामा 8 करोड आमदानी।
0: भेनेजुएलामा गएको बुधबारको भुइँचालोपछि पत्याउनै मुस्किल पर्ने खालका खबर समेत आउन थालेका छन्। पछिल्लो समय 18 दिने सुत्केरीले सुनाएका अनुभव र उद्धारको कथा भाइरल बनेको छ।
2: भत्किएको भवनको भग्नावशेषबाट 18 दिनको बच्चा सहित उद्धार गरिएकी आलो सुत्केरीले आफ्नो शिशुले आफूलाई जीवित राख्न मद्दत गरेको सुनाएकी छन्। दयाना पाटिनो नामकी थिई सुत्केरीले, आफूलाई बाँचिरहनका लागि आफ्नै शिशु छोरोबाट प्रेरणा मिलेको बताउनु भएको हो। छोरोले सास फेरिरहँदा आफूले हार नमानेको दयानाको भनाइ छ। बेला बेलामा शिशुको नाक छोएर ऊ जीवित भए नभएको निश्चित गर्ने गरेको पनि उहाँले सुनाउनु भएको छ। दयाना र शिशु उहाँ डेभिडको उद्धारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। धेरैले ती शिशुलाई आशा र साहसको प्रतीकका रूपमा चित्रण गरेका छन्। भूकम्प आएको बेला दयाना उत्तरी तटीय क्षेत्र लागुएराको 8औं तलाको अपार्टमेन्टमा लुगा धुँदै हुनुहुन्थ्यो। हल्लिन थालेको केही छिनमै भवन भत्किन थालेपछि उहाँले नवजात छोरालाई अंगालो हाल्नु भएको थियो। त्यसपछि आफूलाई उडिरहेको र पानी र माटोमा पुरिएको जस्तो महसुस भएको र आफू जहाँ बसेको हो त्यही खाडलमा बसेको सुनाउनु भएको छ। उडिरहेको मान्छेले बच्चालाई कसरी छाडिन भन्ने पनि अचम्म लागेको उहाँको भनाइ छ। आफू फर्निचरमा ठोकिएको र भग्नावशेष मुनि थिचिएको ताजा याद आउने दयानाले सुनाउनु भएको छ। दयानाको देब्रे खुट्टा कंक्रिट मुनि च्यापिएको र ढुङ्गाले टाउको थिचिएको थियो। चिच्याउँदा पनि कसैले नसुन्ने महसुस भएपछि शक्ति जोगाउने निर्णय गरेको उहाँले सुनाउनु भएको छ। नजिकै कसैको आवाज वा पाइला सुन्दा मात्रै कराउन थालेको र पछि आफ्नै भाइले बोलाएपछि चिच्याउँदै म यहाँ छु भनेको दयानाले सुनाउनु भएको छ। उद्धार टोलीले घण्टौंको कठिन प्रयासपछि आमा र शिशु दुवैलाई सुरक्षित रूपमा बाहिर निकालेको हो। दयानाका दुवै खुट्टामा चोट लागे पनि शिशुलाई सामान्य चोटपटक सहित सुरक्षित रहेको खबर छ। भुइँचालोको बेला घर आइपुगेका दयानाका श्रीमान गेर्सनले भने श्रीमती र छोरा गुमाइसकेको ठानेको बताएका छन्। श्रीमती र छोरालाई जीवितै अंगालो हाल्न पाउँदा जीवन नै फर्कियो जस्तो लागेको उनको भनाइ छ। दयाना दम्पतिले पालेको कुकुर भने हराएको छ। भुइँचालोमा धेरै कुरा गुमाए पनि आफूहरूसँगै हुन पाएकाले सुरुदेखि जीवन निर्माण गर्ने दयाना दम्पतिको अठोट छ। गएको बुधबार भेनेजुएलामा आएको भुइँचालोमा करिब 1500 जनाको ज्यान गएको छ।
0: राजकुमार ह्यारीले परिवारसँगै बेलायत फर्किनेबारे सोच विचार गरिरहेको खबर आएको छ। अमेरिकामा उहाँका लागि प्रहरी सुरक्षाको बन्दोबस्त नभएका कारण परिवारसहित जन्मथलो फर्कने विचार गरिरहेको खबर आएको हो। बर्मिङहममा हुने इन्भिक्टस खेलका लागि आयोजित कार्यक्रममा सहभागी हुन श्रीमती मेगन र 2 बच्चासहित ह्यारी आउने तालिका पनि छ। ह्यारी परिवारको बसोबासका लागि राजाले कुनै शाही निवासको बन्दोबस्त गर्न भन्नुभएको खबर पनि आएको छ। शाही सुरक्षाका पूर्व प्रमुख डी डेभिस:
3: Without the usual hurrah. If they came quietly on a private plane and flew into a private airport, I think that would be the way forward. Their problem, in my humble opinion, is they want publicity all the time.
0: र फिफा विश्वकप 2026 को नकआउट चरणमा आज राति जापान र ब्राजिल आमने सामने हुँदैछ। यो खेल राति पाउने 11 बजे अमेरिकाको टेक्सासको हस्टन स्टेडियममा हुँदैछ। अहिलेसम्म खबर यति नै। नमस्कार।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बालबालिकालाई पार्टी सदस्यता दिएको भन्ने विषयमा राष्ट्रिय मानवाधिकार आयोगद्वारा प्रष्टीकरण माग, रासोपा भन्छ
1: टेक्निकल ग्लिचेज मात्रै, कोही कतैबाट चाहिँ मुद्दा यताउता भयो भने हामी प्रष्ट रूपमा त्यो सबै कुरा खोलेर देखाइदिन्छौँ।
0: भारी वर्षाको पूर्वानुमान गरिँदा आम मानिसलाई सुझाव के छ?
2: आज भोलि पर्सि पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले एलर्टमा त्यही भनेका छौँ।
0: विपद प्राधिकरणका प्रमुख कार्यकारी र भेनेजुएला भूकम्पमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय पुरुषको जीवितै उद्धार। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। भेनेजुएलाका अधिकारीहरूले गत साताका दुई मुख्य भूकम्पपछि फँसेकाहरू जीवितै फेला पार्ने आशा कमजोर हुँदै गएको बताएका छन्। करिब 1500 जनाको मृत्यु भएको पुष्टि भए पनि अझै 10,000 बेपत्ता रहेको ठानिएको छ। कराकसको मुख्य सबगृह भरिएको छ भने भेनेजुएला सरकार विरुद्ध जनआक्रोश बढ्दो छ। बीबीसीका नोर्बेतो परादेश भन्छन्, क्षतिको तह अकल्पनीय छ। सहायताकर्ताहरू यहाँ आउँदा के गर्ने भन्ने भ्यू पाउन सकिरहेका छैनन्। मानिसहरूले पर्याप्त राहत नपुगेको ठान्छन्, उनीहरूले आशा मारिरहेका छन्। बीबीसी संवाददाताको भनाई। यसैबीच नेदरल्यान्ड्सले आपतकालीन आपूर्ति सहितको नौसेनाको पानीजहाज पठाउने घोषणा गरेको छ भने चीनले करिब 1.5 करोड डलर बराबरको सहायताको वाचा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोले त्यहाँ इबोलाका घटनामा तीव्र वृद्धि भएको जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार शनिबार 47 नयाँ संक्रमण र 12 जनाको मृत्यु भएको देखिन्छ। गत महिना प्रकोप घोषणा भए यता 1200 भन्दा बढी घटनाहरू पुष्टि भएका छन्, जसमध्ये 360 जनाको मृत्यु भएको थियो। यसैबीच अफ्रिका सेन्ट्रल फर डिजिज कन्ट्रोलका प्रमुखले इबोलाको बुन्डीबुग्यो लहरका लागि नयाँ औषधि परीक्षणहरू यसै साताको सुरुमा सुरु हुन सक्ने बीबीसीलाई बताएका छन्। यस स्ट्रेनका लागि हाल कुनै अनुमोदित उपचार छैन। उनका अनुसार उक्त अनुसन्धानले 6 महिनाभित्र नयाँ उपचार विधि र खोप दिन सक्ने आशा गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मङ्गलबार योजनाबद्ध रूपमा हुन लागेको आप्रवासन विरोधी प्रदर्शन अघि शान्त रहन अपिल गरेका छन्। उनले भनेका छन्, मानिसहरूलाई प्रदर्शन गर्ने अधिकार भए पनि धम्की र हिंसा सहन गरिने छैन। त्यहाँका आप्रवासन विरोधी समूहहरूले जुन 30 कागजात नभएका आप्रवासीहरूलाई देश छाड्न अनौपचारिक समय सीमा तोकेसँगै प्रहरीले देशव्यापी रूपमा सुरक्षा कारवाहीको तयारी गरिरहेको छ। राष्ट्रपति ट्रम्पले मङ्गलबार कतारको राजधानी दोहामा हुन लागेको वार्ताका लागि इरानले अनुरोध गरेको बताएका छन्। पछिल्ला दिनमा दुवै देशले पुनः आक्रमणहरू सुरु गरेपछि हालको युद्धविराम बिथोलिने चिन्ता बढेको छ। व्हाइट हाउसले ट्रम्पले शान्ति प्रक्रियाको सफलता चाहेको उल्लेख गरेको छ। व्हाइट हाउसले यो पनि भनेको छ, प्राविधिक वार्ताहरू उक्त बैठकको छेकोमा जारी रहनेछन्। र अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले गरेको पछिल्लो सीमापार हवाई आक्रमण र स्थल कारवाहीको निन्दा गरेको छ। उसले त्यसक्रममा आफ्ना कम्तीमा 36 जना सर्वसाधारण मारिएको र 160 भन्दा बढी मानिसहरू घाइते भएको जनाएको छ। तालिबानले त्यसलाई अपराध र अत्याचार भनेको छ। उता त्यस विपरीत पाकिस्तानले चाहिँ आफ्नो हमला आतंकवादी लुक्ने ठाउँहरूमा केन्द्रित रहेको भन्दै तीमध्ये 29 जनाको मृत्यु भएको जनाएको छ। इस्लामाबादले आफ्ना पछिल्ला कारवाही निर्दोष मानिसहरू विरुद्ध हालैका आतंकवादी आक्रमणको प्रतिक्रिया रहेको भनेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईँलाई पुनः स्वागत छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बालबालिकाहरूलाई पार्टीमा सदस्यता दिएको भन्ने विषय सदन र संचार माध्यमहरूमा उठाइएपछि राष्ट्रिय मानवाधिकार आयोगले उक्त पार्टीलाई त्यसबारे ध्यानाकर्षण गराउँदै के कसो भएको हो प्रष्टीकरण मागेको छ। हालै पार्टीको महाधिवेशनका बेला पेश भएको सांगठनिक प्रतिवेदन अनुसार 18 वर्षभन्दा मुनिका 35,000 भन्दा बढी बालबालिकालाई सदस्यता वितरण गरेको थियो। उक्त विषयमा हिजो प्रतिनिधि सभा र आज राष्ट्रिय सभामा पनि प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले आपत्ति जनाएका छन्। तर रासोपाले भने प्राविधिक त्रुटिका कारण मात्रै उमेर 18 वर्षभन्दा कम देखिएको र बालबालिकालाई सदस्यता नदिइएको जनाएको छ। सुनौ एउटा रिपोर्ट। राष्ट्रिय स्वतन्त्र पार्टीले बालबालिकाहरूलाई पार्टी सदस्य बनाएको भन्दै संसदको दुवै सदनमा नेपाली काँग्रेसले हिजो र आज नै आपत्ति जनाएको छ। संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरे पनि 35,000 भन्दा बढी बालबालिका सदस्य बनेको पार्टीकै महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले देखाएको भन्दै उनीहरूले रासोपा संविधान भन्दा माथि हो भनेर प्रश्न गरेका छन्। आजै राष्ट्रिय मानवाधिकार आयोगले पनि सार्वजनिक रूपमा यी विषय उठेपछि के कसो भएको हो भनेर पार्टीको केन्द्रीय कार्यालयमा त्यसबारे जवाफ पठाउन पत्राचार गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफले भन्छन्,
4: त्यो विषयमा के भएको र राष्ट्रपतिले 18 वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई चाहिँ त्यसरी सदस्यता वितरण गरेको हो कि होइन र गरेको हो भने त्यस्तो कुरा चाहिँ हाम्रो प्रचलित कानुन संविधान र अन्तर्राष्ट्रिय मान्यता बमोजिम त्यसको विपरीत हुने भएको हुनाले त्यसको जानकारी यथाशीघ्र गराइदिनु भनेर हामीले ध्यानै कथन सहितको पत्राचार गरेका छौँ। आज
0: राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त विषय उठे पनि प्राविधिक त्रुटिका कारण त्यस्तो हुन गएको तर बालबालिकाहरूलाई आफूहरूले सदस्यता नदिएको जनाएको छ। आधिकारिक रूपमा भने यस विषयमा अहिलेसम्म रासोपाले कुनै अभिव्यक्ति वा प्रष्टीकरण सार्वजनिक रूपमा दिएको छैन। बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्ने विषयबारे बीबीसीले सोधेको प्रश्नको जवाब दिँदै पार्टीको संगठन विभागका निवर्तमान सचिव शंकर श्रेष्ठ भन्छन्,
5: पोर्टलमा जन्ममिति इन्ट्री गर्ने ठाउँमा नेपाली र अङ्ग्रेजीको फरक परेकोले गर्दाखेरि उमेर देखिने क्रममा फरक देखिएको छ। यो यो कारणले गर्दाखेरि सिस्टममा त्यो देखिएको हो, त्यो वास्तविकता होइन। टेक्निकल ग्लिचेज मात्रै हो, यसको कुनै समस्या होइन। यो कोही कतैबाट चाहिँ मुद्दा यताउता भयो भने हामी प्रष्ट रूपमा त्यो सबै कुरा खोलेर देखाइदिन्छौँ।
0: राजनीतिक दल सम्बन्धी ऐन र बालबालिका सम्बन्धी ऐन दुवैले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन र राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएका छन्। अब अर्को विषय, भोलि र पर्सी देशका कतिपय ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेपछि खास गरी विपद रोक्नका निम्ति जोखिम अनुसार जनशक्ति र सामान परिचालन गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। लामो समय चर्किएको गर्मीपछि भीषण वर्षा हुँदा बाढी पहिरो जस्ता विपद निम्तिन सक्ने चिन्ता बढेको छ। यसै सन्दर्भमा साथी सञ्जय ढकालले प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइरालालाई सम्पर्क गरी तयारीको अवस्था के कस्तो छ भनेर सोधेका छन्।
2: जुन जुन जिल्लामा भारी वर्षा हुने भनेको छ नि, त्यो त्यो जिल्लामा चाहिँ सुरक्षाहरूलाई पनि बढी एलर्ट हुने, सुरक्षा निकायहरू तयारी अवस्थामा बस्ने, अनि स्थानीय पालिकाहरू पनि एलर्ट भएर बस्ने भनेर हामीले भने हो। र उहाँहरूलाई हामीले एउटा एडभाइजरी मात्रै जारी नगरेर एउटा कम्युनिकेसनको अर्को च्यानल पनि प्रयोग गरेर यता गृह मन्त्रालय मार्फत पनि भन्नुभएको छ, कन्ट्रोलबाट पनि त्यहाँ भनिन्छ। यदि त्यस्तो भन्दा अब राति अथवा भोलि बिहान भारी वर्षा हुने भन्ने हो भने राति चाहिँ त्यो त्यो जिल्लामा त्यो सवारी आगमन बन्द गर्नुपर्छ कि भनेर त्यो चाहिँ बेलुकासम्म त्यहाँ मन्त्रालयबाट आउँछ है, त्यो हाम्रो रिस्पोन्सको कुरा चाहिँ हाम्रो उहाँहरूले गर्नुहुन्छ। अनि हामी चाहिँ त्यो समन्वय गर्ने, अनि यता सडक विभागकोलाई एलर्ट गरेर त्यो कुनै ठाउँमा पहिरो गयो केही गयो भने डोजर रेडी अवस्थामा राख्नु भनेर।
6: यो खास चाहिँ चुनौती कुन कुन जिल्लामा कहाँपट्टि हुने जस्तो बुझिन्छ?
2: यो पूर्वी क्षेत्रको तराई एरिया भनौँ न, सप्तरी सिरा यतातिर त्यो तराई एरिया देखाइरहेको छ अहिले, अनि पश्चिमको पनि तराई एरिया भनेको कैलाली धनगढी यता नेपालगञ्जसम्म त्यो चाहिँ भारी वर्षामा देखाइरहेछ, अनि अन्य क्षेत्र चाहिँ मध्यम वर्षा भनेर देखाइरहेछ क्या त्यो अलर्टमा। अनि हामी त्यही अनुसार जुन ठाउँमा भारी हुन्छ त्यो ठाउँमा चाहिँ अलिकति अलर्टै बढी नै सतर्क हुनुपर्छ भनेर गरेका छौँ।
6: अनि सामग्रीहरूको उपलब्धता जस्तो उद्धार कार्य गर्नुपर्ने स्थिति आइपर्यो भने त्यस्तोको तैनाथीहरू कस्तो मिलाउनु?
2: कार्यमा त सुरक्षा निकायहरू सबै एभाइलेबल भइहाले, उहाँहरू एलर्ट हुनुहुन्छ। अनि सामग्रीको हकमा चाहिँ हाम्रो त्यो क्षेत्रमा प्रदेशका गोदाम घरहरू छन्, हामीले पहिला एकचोटि अपडेट गरिसकेका थियौँ गोदाम घरहरू कति के छ के सामग्री रेडी छ भनेर, त्यसलाई फेरि साथीहरूले दिनभरि जस्तो नै त्यो प्रदेशका गोदाम घरहरू अनि पालिका तहमा रहेका गोदाम घरहरू त्यो सबैको स्थिति बुझ्नुहुन्छ। र हामीले अहिले उहाँहरूलाई के भनिरहेको छौँ भने रिस्पोन्स गर्नको लागि सामग्री जुन भण्डारण गर्नुहुन्छ त्यो चाहिँ पालिका तहले अरूले आफ्नो आफ्नै हिसाबले व्यवस्था गर्नुहुन्छ, र पहिला चाहिँ आफ्नै गोदाम घरको सामग्री प्रयोग गर्ने हो। अनि नपुगेको खण्डमा तुरुन्तै खबर भएमा हाम्रो जिल्लाबाट सुरेश साहबले थप पठाइदिनुहुन्छ, नभए प्रदेश सरकारबाट त्यो प्रदेश गोदाम गर्छ। यो सङ्घीय सरकारले चाहिँ प्रदेशलाई गोदामबाट हस्तान्तरण गरेको छ र प्रदेश सरकारबाट जान्छ त्यो।
6: अनि प्रभावित क्षेत्रहरूमा जुन बस्नुहुन्छ मानिसहरू उहाँहरूलाई यस्तो विषयमा एसएमएसहरूबाट जानकारी दिने यस्तो व्यवस्था छ?
2: अनि त्यो सोसल मिडियाहरूबाट दिया छ, अनि यो न्युज मिडियाहरूबाट पनि हामीले एलर्ट सबैतिर पठाएछौँ। भन्छ उहाँहरूलाई गएको छ अनि कतिपय ठाउँमा चाहिँ स्थानीय भाषा पनि बजाइदिनु है भनेको छ. अब त्यहाँ सञ्चार माध्यमहरू पनि लागिरहनु भएको छ.
6: यो वर्ष अब अलिक पानी कम पर्ने भनिया थियो तर पनि अब कुनै बेलामा फेरि बेस्कन पर्न सक्छ भनिया छ.
2: यसो हो क्या, टोटल मनसुन अवधिको तुलना गर्दा पो कम भनेको छ. मनसुनमा कम भनेर त कम पर्ने भएन नि त. पोहोरमा जति पर्यो त्योभन्दा यो वर्ष चाहिँ कम पर्छ भनेको. तर अलि रिस्की यसपालि के छ भने कम भए तापनि एकै ठाउँमा धेरै पर्ने भन्ने छ नि त.
6: एकैचोटि थोरै समयमा धेरै पर्न सक्छ,
2: थोरै समयमा धेरै पर्ने भन्ने हो नि. अनि त्यसपछि जुन बिचको ग्याप हुन्छ त्यो ग्यापमा चाहिँ गर्मी अलिक बढी हुने भने तातो पर्छ.
6: भोलि पर्सिको लागि चाहिँ के भन्न चाहनुहुन्छ मान्छेहरूले के गर्नु पर्यो?
2: आज भोलि पर्सि तिन दिन चाहिँ अलि एलर्ट हुने भनेर भनिया छ. अनि त्यो नालाहरू सफा गर्नु, त्यो पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले एलर्टमा त्यही भनेका छौँ.
0: उनी थिए विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइराला साथी सञ्जय ढकालसँग कुरा गर्दै. अब देश बाहिरको एउटा खबर. भेनेजुएलाको ला गोएरा राज्यमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय एक पुरूषलाई जीवितै निकालिएको देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन्. गत बुधबारको उक्त विपदमा कम्तीमा 1450 जनाको मृत्यु भएको पुष्टि भए तापनि हजारौं अझै बेपत्ता रहेकाले उक्त संख्या अझै बढ्ने अनुमान गरिएको छ. बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ प्रदीप बस्यालबाट.
3: गत साताका दुई ठूला भूकम्पपछि उद्धारकर्ताहरू जीवन बचाउन यतिखेर निकै महत्वपूर्ण प्रयासमा जुटिरहेका छन्. भेनेजुएलाका अस्पतालका भित्ताभरि बेपत्ता मानिसहरूका तस्विरहरू टाँगिएका पाइन्छन्. त्यहाँ रहेका एकजना ब्रिटिस अग्नि नियन्त्रक भन्छन् धेरैजसोलाई जीवितै भेटाउन सामान्यतया 96 घण्टाको समय हुन्छ जुन आइतबार साँझ सकिएको छ. त्यसैले उद्धार टोलीहरू अब उनीहरूकै शब्दमा चमत्कारिक उद्धारको आशामा रहेको उनी बताउँछन्. मुख्य खोज तथा उद्धार प्रयासहरूमा अझै पनि स्थानीय स्वयंसेवक एवं अन्तर्राष्ट्रिय टोलीहरू संलग्न छन्।
0: अब अन्तिममा देशभित्रकै एउटा विषय. बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै निकुञ्ज घुम्न आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको अधिकारीहरू बताउँछन्। सन् 2013 बनेको उक्त निकुञ्ज अहिले बाघ अवलोकनका लागि गन्तव्य बन्दै गएको छ भन्छन् नेपालगञ्जबाट विमला चौधरी आफ्नो यो रिपोर्टमा.
7: विगत 2 वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या दोब्बर भन्दा वृद्धि भएको बताउँछन् बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कडेल.
8: 484 जना पर्यटक एक वर्षमा हुनुहुन्थ्यो, गत वर्ष चाहिँ 620 जनाले गरेको देखिन्छ. तर यो वर्षको असारको 9 गतेसम्ममा 1427 पर्यटकहरूले भ्रमण गरिसक्नु. हाम्रा केही त्यस्ता एकदम अहम पोखरीहरू छन्, ती पोखरीहरूमा हामी बिहानको समयमा बेलुकी समय अथवा दिउँसो समय गयो भने एकदमै सजिलै बाघ देख्न सक्ने एकदमै चान्सेस हाई छ.
7: नेचर गार्ड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाङ्गीका अनुसार हाल 12 जना नेचर गार्ड पर्यटकलाई निकुञ्ज भ्रमण गराउन सक्रिय छन्. नेचर गार्ड शान्ति चौधरी भन्छन्
9: पर्यटकहरूको संख्या चाहिँ न्यून भएकोले चाहिँ मैले गर्ने अवसर चाहिँ पाएको थिएन. यो वर्ष चाहिँ हप्तामा 3-4 वटासम्म सफारी हुने गरेको छ.
7: बाँके राष्ट्रिय निकुञ्ज केवल बाघका लागि मात्र प्रसिद्ध छैन, यहाँका घनासालका जंगल, चुरे पहाड, कलकल बग्ने खोला नाला र विभिन्न दुर्लभ वन्य जन्तुले पर्यटकलाई लोभ्याउने गरेका छन्. निकुञ्जसँगै जोडिएको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरी.
10: नेपालमा बाँके राष्ट्रिय निकुञ्जमा मात्रै पाइने चौसिङ्गाको अवलोकनदेखि लिएर बाघको अवलोकनसम्मको भ्रमणमा हामीले देखाउने भूबनोटको पनि खालको भएको हुँदाखेरि पर्यटकहरू असाध्यै मन पराउनुहुन्छ.
7: निकुञ्जको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असार पहिलो सातासम्म 1427 जना पर्यटकले बाँके राष्ट्रिय निकुञ्जको भ्रमण गरिसकेका छन्। पर्यटक प्रवेश शुल्कबाट मात्रै यस वर्ष निकुञ्जले 432,150 रुपियाँ राजस्व संकलन गरेको जनाएको छ. विमला चौधरी, बीबीसी नेपालगञ्ज.
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यहीं सकिन्छ. अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
11: यो बीएफबीएस कुलकर्म रेडियो हो.

0: फिफा विश्वकप 2026 को नकआउट चरण में आज राति जापान र ब्राजिल आमने सामने हुँदैछन्। यो खेल नेपाली समय अनुसार राति 10:45 अमेरिका को टेक्सस को ह्यूस्टन स्टेडियम में हुँदैछ। 20 वर्ष अघि विश्वकपमा ब्राजिलसँग 4-1 पराजित भएको जापान योपल्ट इतिहास बदल्ने लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छ। सन् 2006 को विश्वकपमा ब्राजिलसँग भिड्दा जापान विश्व फुटबलमा उदाउँदै गरेको टोली थियो। ब्राजिल 5 पटकको विश्व विजेता बनिसकेको थियो। त्यो बेला ब्राजिलको टोलीमा रोनाल्डो, रोनाल्डिनो र काका जस्ता विश्व प्रसिद्ध खेलाडी थिए। जापानमा हिदेतोशी नाकाता, जुनिची इनामोटो र सुनसुके नाकामुरा जस्ता खेलाडी भए पनि अनुभव र स्तरमा ठूलो अन्तर थियो। फिफा विश्वकपको नकआउट चरण अन्तर्गत आज राति जर्मनी र पाराग्वे बीच खेल हुँदैछ। यो खेल नेपाली समयअनुसार आज राति 2:15 अमेरिकाको बोस्टनमा हुँदैछ। समूह चरणको विजेता बने पनि अन्तिम खेलमा पराजित भएको जर्मनी र उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै अन्तिम 32 पुगेको पाराग्वे दुवै खेल जित्दै क्वार्टर फाइनलको यात्रा तय गर्न खेल्दैछन्। चोट र निलम्बनका कारण दुवै टोलीका केही मुख्य खेलाड़ीहरू बाहिरिएको अवस्थामा मैदानमा उत्रने स्टारहरूमाथि टोलीलाई जिताउन अतिरिक्त दबाव रहनेछ। फिफा विश्वकपको नकआउट चरण अन्तर्गत भोलि नेदरल्याण्डस र मोरक्को बीच राउण्ड अफ 32 को खेल हुँदैछ। यो खेल नेपाली समयअनुसार भोलि बिहान 7:45 हुनेछ। मोरक्को मोन्टेरे रंगशालामा हुने दुई अपराजित टोली बीचको यो खेलमा दुवै टोलीका केही खास खेलाड़ीहरूको प्रदर्शन निर्णायक बन्ने देखिएको छ। अर्थ मन्त्रालयले भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीलाई मन्त्रालयमा तानेको छ। अर्थमन्त्री सोनी मुवागलेको मन्त्रीस्तरीय निर्णयबाट भण्डारीलाई मन्त्रालयमा तानिएको हो। यसअघि जेठ 15 आसपास रसुवा भन्सारबाट भएका गाड़ी जाँचपासमा त्रुटि देखिएपछि 13 कर्मचारीलाई कार्यवाही गरिएको थियो। मध्य असारसम्म आइपुग्दा अन्नको भण्डारको रूपमा परिचित तराईका जिल्लामा खडेरीका कारण 15% मात्रै रोपाई भएको छ, जसका कारण किसानहरू रोपाई दिवसमा पनि उत्साहित छैनन्। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: पर्याप्त वर्षा नहुँदा बाँकी, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र आसपासका जिल्लामा किसानहरूले खेतमा पानी नपाएपछि रोपाई प्रभावित भएको छ। खेतमा पानी नहुँदा धेरै किसानले ब्याटमै धानका बेर्ना सुक्न थालेको गुनासो गरेका छन्। सिंचाई सुविधा भएका केही स्थानमा मात्रै रोपाई भइरहेको छ भने अधिकांश किसान आकाशे पानीको प्रतीक्षामा छन्।
2: पानी चल्ने आए छ कहाँ से कोही देबर नगर त पानी कहाँ के नहुँदा बोर्डिङ चलाउँ 20 रुपियाँ घन्टा तिर बोर्डिङ
3: पानी नै बर्ष हाम्रो बार बार कति कहिले बर्सी कहिले का हुई कसलाई कसरी पहुँचे कति ऊ हुई।
1: केही किसानहरूले बोरिङको सहायताबाट रोपाई गरेका छन्। बोरिङको सहायताबाट रोपाई गर्न पनि अनियमित विद्युतले किसान मारमा परेका छन्।
4: नलको पनि अभाव छ, बत्ती पनि गएको गए हुन्छ क्या पानी लगाउने बेला।
1: अहिलेसम्म यी जिल्लाहरूमा करिब 15% क्षेत्रफलमा मात्रै धान रोपाई भएको छ। रोपाई नहुँदाको पीड़ा त छँदैछ, किसानलाई मलको अभावले पनि पीड़ा दिएको छ।
5: युरिया र डिएपीको सबैको समस्या छ, यता खाद नपाए गाउँ पछाडि होला छ।
1: अघिल्ला वर्षहरूमा यही अवधिमा यस क्षेत्रका किसानहरूले आधा भन्दा बढी क्षेत्रफलमा रोपाई सकिसकेका थिए। राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न स्थानमा मनाइरहँदा किसानहरूमा खासै उत्साह देखिएको छैन। खेतमा पानी अभाव भएकाले धेरै ठाउँमा प्रतीकात्मक रूपमा मात्रै रोपाई भइरहेको छ।
0: रसुवागढी सीमा नाका भोलि पनि बन्द हुने भएको छ। आज पनि बन्द रहेको नाका भोलि पनि बन्द रहने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। प्रशासन कार्यालयका अनुसार चिनिया पक्षबाट नेपाल चीन जोड्ने मित्री पुलको जाँच तथा मर्मत सम्भारका लागि नाका बन्द गरिएको हो। यो बेलीब्रिजबाट सवारी आवागमनमा रोक लगाइएको कार्यालयले जनाएको छ। कैलाश मानसरोवर तीर्थाटनमा रहेका तीर्थयात्रुलाई भने 10-10 जनाको समूहमा दुवै पक्षका सुरक्षा संयन्त्रको समन्वयमा यात्रा सहजीकरण गरिएको कार्यालयले जनाएको छ। आज पनि शेयर बजार घटेको छ। गत साताका 5 दिन घटेको शेयर बजार यो साताको पहिलो कारोबार दिन आज 16.54 अङ्क घटेर बन्द भएको छ। यो कमीसँगै नेप्से 2632 अङ्कमा कायम भएको छ। आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन 3.94 अर्ब कारोबार भएकामा आज 2.67 अर्ब भएको छ। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना यही वर्ष स्वदेश फर्कनुहुने भएको छ। भारतीय मीडिया एनडीटीभीमा अन्तर्वार्ता दिँदै उहाँले यही साल आफ्नो मुलुक फर्कने खुलासा गर्नुभएको हो। 2 वर्ष अघि बंगलादेशमा भएको विद्यार्थी आन्दोलनबाट भारतमा शरण लिन गएकी हसिनाको नाममा बंगलादेशमा मृत्युदण्डको सजाय सुनाइएको छ र यो सजाय विवादित भएको छ।

0: फिफा विश्वकप 2026 को नकआउट चरणमा अहिले जापान र ब्राजिल आम्ने सामने हुँदैछन्। यो खेल नेपाली समयअनुसार अहिले पाउने 11 बजे अमेरिकाको टेक्सासको ह्युस्टन स्टेडियममा हुँदैछ। 20 वर्ष अघि विश्वकपमा ब्राजिलसँग 4-1 पराजित भएको जापान यसपटक इतिहास बदल्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छ। सन् 2006 को विश्वकपमा ब्राजिलसँग भिड्दा जापान विश्व फुटबलमा उदाउँदै गरेको टोली थियो भने ब्राजिल 5 पटकको विश्व विजेता बनिसकेको थियो। त्यसबेला ब्राजिलको टोलीमा रोनाल्डो र रोनाल्डिन्होन र काका जस्ता विश्व प्रसिद्ध खेलाड़ी थिए। जापानमा हिदे तोसी, नाकाता जुनिची इनामोटो र सुसुनके नाकामुरा जस्ता खेलाड़ी भए पनि अनुभव र स्तरमा ठूलो अन्तर थियो। बागलुङको बडीगार गाउँपालिका नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भएको छ। संगम घरती मगरको रिपोर्ट।
1: बागलुङको बडीगार गाउँपालिका नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भएको छ। सोमबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बडीगार गाउँपालिकालाई पोषण मैत्री स्थानीय शासनयुक्त क्षेत्र घोषणा गर्नुभयो। 7 वटा क्षेत्रको 49 वटा सूचक पूरा गरेर नेपालको पहिलो स्थानीय तह घोषित भएको गण्डकी प्रदेश नीति योजना आयोग अन्तर्गत बहुक्षेत्र पोषण कार्यक्रमका कोअर्डिनेटर रुबी जोशीले बताउनुभयो।
2: यो नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासनको यो बहुक्षेत्र पोषण योजना अन्तर्गत यो पोषण मैत्री स्थानीय तह घोषणा गर्नुपर्ने हो। अनि यसमा चाहिँ सूचकहरू 49 वटा यो विभिन्न स्वास्थ्यको खानेपानी अनि त्यसपछि महिला बालबालिका कृषि पशु सेवा अनि यो सुशासनहरू शिक्षाको गरेर चाहिँ 49 इन्डिकेटर हुने हो। यो सबै उहाँहरूको चाहिँ पहिला सुरु स्वास्थ्य संस्था घोषणा गरेर पोषण मैत्री घोषणा गरेर अनि वडा घोषणा गरेर अनि पालिका घोषणा हुने हो।
3: हजुर, नेपालमा पहिलोचोटि हो।
1: 4 वर्ष लगाएर पालिकाको सार्वजनिक स्थानमा जङ्क फुड निषेध तथा पोषण सम्बन्धी अभियान सञ्चालन गरिएको थियो। कुपोषणबाट पीडित बालबालिकाको संख्या शून्यमा झारेको बडीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको भनाइ छ।
3: बच्चा बच्चीहरू चाहिँ जङ्क फुड खुवाउनु हुँदैन, जङ्क फुडको अन्त्य गर्नुपर्छ। आफ्नै घरको लोकल उत्पादनहरू दिवा खाजाको रूपमा प्रयोग गर्नुपर्छ। हजार दिनका महिला दिदी बहिनीले समयमा खोप लगाउने कुराहरू, सुत्केरी परीक्षण चेक जाँच गर्ने कुराहरू, बच्चाहरू पोषण कतिको छ। बडीघाट गाउँपालिकामा कुपोषण भएको बच्चाहरू 0 छ। सुरुवात गर्दाखेरि पालिका भरिबाट 6 जना बच्चाहरू कुपोषण देखिएको थियो।
1: यो अभियानमा गाउँपालिकाले 6 करोड बढी खर्च गरेको छ।
3: झन्डै हाम्रो 6 करोडको लागत लागेको छ। हामीले चाहिँ 79, 80, 81, 82 सालसम्मको तपाईँको विशेषको बजेट पुरै पोषणमा ल्यायो नि त। हामीले सुरुको वर्ष 1 करोड, दोस्रो वर्ष 90 लाख, तेस्रो वर्ष 3 करोड, र यो चौथो वर्षको 1 करोड 63 लाख।
1: स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका, कृषि, पशुपक्षी विकास, खानेपानी तथा सरसफाई र शासकीय प्रबन्धका कुल 49 वटा सूचकमा 80% माथिको प्रगति भएमा पोषण मैत्री पालिका घोषणा गर्न मिल्छ। चुकेका ठाउँहरूलाई प्राथमिकता दिएर यसलाई दिगोपन दिने गाउँपालिका उपाध्यक्ष भीमसेन बनको भनाइ छ।
4: नागरिकहरूको व्यवहार परिवर्तन शुरू भयो। बाल विकास निर्माण हुँदाखेरि न्यूनतम पनि यिनी सूचक पूरा भयो भने बाल विकास चाहिँ बढ्न सक्छ, बाल विकास भित्र हुनुपर्छ भनेर त्यसको न्यूनतम मापदण्ड चाहिँ हामीले तयार गर्यौँ। त्यसैले अब यसमा त यो व्यवहार परिवर्तन भएको कारणले जहाँ जहाँ इरर, जहाँ जहाँ हामी चुक्छौँ त्यो ठाउँमा चाहिँ विशेष लगानी गरेर काम गर्ने हो पालिकाले, सरकारहरू।
0: त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै आंगिक क्याम्पसहरूलाई क्याम्पसभित्रका विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।
5: त्रिवी शिक्षा अधीक्षकको कार्यालय अन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले पत्र मार्फत सबै क्याम्पस प्रमुखहरूलाई संरचना हटाउन निर्देशन दिएको हो। निर्देशनालयका उप प्रशिक्षक सन्देश कुमार रेग्मीका अनुसार विश्वविद्यालय अनुदान आयोगको असार 10 गतेको पत्र तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको असार 9 गतेको पत्रमा उल्लेख भए अनुसार शिक्षा क्षेत्रमा हुने दलीय हस्तक्षेप अन्त्य गर्न र शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी संगठनका संरचना हटाउन भनिएको थियो। शिक्षा क्षेत्रमा दलीय हस्तक्षेपका कारण विद्यार्थीको वास्तविक आवाज ओझेलमा परेको र शैक्षिक गुणस्तरमा समेत असर परेको पत्रमा उल्लेख छ।
0: जेन्जी शहीद र 2046 साल यताका अरू शहीदलाई सरकारले विभेद गरेको प्रश्न उठाउँदै परेको रिटमा सर्वोच्चले सरकारलाई छलफलमा डाकेको छ।
5: न्यायाधीश श्री कान्त पौडेलको इजलासमा आजको सुनवाईपछि सरकारलाई आउँदो 22 गते छलफलमा डाकिएको हो। शहीद शहीद बीचमै सरकारले असमान व्यवहार गरेर दूरगामी प्रभाव पार्ने निर्णय गरेको दावी सहित वरिष्ठ अधिवक्ता विष्णु लुइटेल र द्वन्द पीड़ित अधिवक्ता ज्ञानेन्द्र राज आरणले गएको 12 गते सर्वोच्चमा रिट हाल्नु भएको थियो। रिटमा जेएनजी विद्रोहका शहीद र परिवारलाई फोटो सहितको परिचय पत्र
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: तिमीले त काठमाडौँ गएको थियौ, फर्केर आएछौ त नि।
1: के अर्नीहरू आमा बसेर तिम्रो मै गाउँहरूको मैले तानी ल्याए मलाई त
0: हो र
1: भन्ने।

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
0: बेलायत भरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोरखा रेडियो हो।

0: फिफा विश्वकप 2026 को नकआउट चरण में जापान ने ब्राजील विरूद्व पहिलो हाफ में 1-0 को अग्रता लिएको छ। अमेरिका को ह्यूस्टन स्टेडियम में भइरहेको खेलमा जापानका लागि काइशु सानोले 29औं मिनटमा गोल गर्दै अग्रता दिलाउनु भएको हो। एक गोलले पछि परेको पाँच पटकको विश्व विजेता ब्राजिलले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। पहिलो हाफका जापानका गोलकिपर जिओन सुजुकीले उत्कृष्ट प्रदर्शन गरेका छन्। भेनेजुएलामा गएको बुधबारको भुइँचालोपछि पत्याउनै मुस्किल पर्ने खालका खबर समेत आउन थालेका छन्। पछिल्लो समय 18 दिने सुत्केरीले सुनाएका अनुभव र उद्धारको कथा भाइरल बनेको छ।
1: भत्किएको भवनको भग्नावशेषबाट 18 दिनको बच्चा सहित उद्धार गरिएकी आलो सुत्केरीले आफ्नो शिशुले आफूलाई जीवित राख्न मद्दत गरेको सुनाएकी छन्। दयाना पाटिनो नामकी थिई सुत्केरीले आफूलाई बाँचिरहनका लागि आफ्नै शिशु छोरोबाट प्रेरणा मिलेको बताउनु भएको हो। छोरोले सास फेरिरहँदा आफूले हार नमानेको दयानाको भनाइ छ। बेला बेलामा शिशुको नाक छोएर ऊ जीवित भए नभएको निश्चित गर्ने गरेको पनि उहाँले सुनाउनु भएको छ। दयाना र शिशु उहाँ डेभिडको उद्धारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। धेरैले ती शिशुलाई आशा र साहसको प्रतीकका रूपमा चित्रण गरेका छन्। भूकम्प आएको बेला दयाना उत्तरी तटीय क्षेत्र लागुएराको 8 तलाको अपार्टमेन्टमा लुगा धुँदै हुनुहुन्थ्यो। हल्लिन थालेको केही छिनमै भवन भत्किन थालेपछि उहाँले नवजात छोरालाई अँगालो हाल्नु भएको थियो। त्यसपछि आफूलाई उडिरहेको र पानी र माटोमा पुरिएको जस्तो महसुस भएको र आफू जहाँ बसेको हो त्यही खाडलमा बसेको सुनाउनु भएको छ। उडिरहेको मान्छेले बच्चालाई कसरी छाडिन भन्ने पनि अचम्म लागेको उहाँको भनाइ छ। आफू फर्निचरमा ठोकिएको र भग्नावशेष मुनि थिचिएको ताजै याद आउने दयानाले सुनाउनु भएको छ। दयानाको देब्रे खुट्टा कंक्रिट मुनि च्यापिएको र ढुङ्गाले टाउको थिचिएको थियो। चिच्याउँदा पनि कसैले नसुन्ने महसुस भएपछि शक्ति जोगाउने निर्णय गरेको उहाँले सुनाउनु भएको छ। नजिकै कसैको आवाज वा पाइला सुन्दा मात्रै कराउन थालेको र पछि आफ्नै भाइले बोलाएपछि चिच्याउँदै म यहाँ छु भनेको दयानाले सुनाउनु भएको छ। उद्धार टोलीले घण्टौंको कठिन प्रयासपछि आमा र शिशु दुवैलाई सुरक्षित रूपमा बाहिर निकालेको हो। दयानाका दुवै खुट्टामा चोट लागे पनि शिशुलाई सामान्य चोटपटकसहित सुरक्षित रहेको खबर छ। भुइँचालोको बेला घर आइपुगेका दयानाका श्रीमान गेर्सनले भने श्रीमती र छोरा गुमाइसकेको ठानेको बताएका छन्। श्रीमती र छोरालाई जीवितै अँगालो हाल्न पाउँदा जीवन नै फर्कियो जस्तो लागेको उनको भनाइ छ। दयाना दम्पतिले पालेको कुकुर भने हराएको छ। भुइँचालोमा धेरै कुरा गुमाए पनि आफूहरूसँगै हुन पाएकाले सुरुदेखि जीवन निर्माण गर्ने दयाना दम्पतिको अठोट छ। गएको बुधबार भेनेजुएलामा आएको भुइँचालोमा करिब 1500 जनाको ज्यान गएको छ।
0: दक्षिण कोरिया विश्वकप 2026 को समूह चरण बाटी बाहिरिएपछि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हङ म्योङ बोले राजीनामा दिनुभएको छ। पहिलो चरण बाटी बाहिरिएपछि दक्षिण कोरियामा राष्ट्रिय टोलीको चर्को आलोचना भएको छ। राष्ट्रपति ली जे म्याङले राष्ट्रिय टोलीको फितलो प्रदर्शनको कारण पत्ता लगाउन छानबिन गर्ने निर्देशन दिनुभएको छ। हङले दक्षिण कोरियाका फुटबल समर्थकहरूसँग शनिबार क्षमा याचना गर्दै आफू मुख्य प्रशिक्षक भएकाले त्यसका लागि आफू उत्तरदायी भएको बताउनुभयो। दक्षिण कोरिया फिफाको वरिष्ठतामा 32 स्थानमा छ। चर्चित खेलाड़ी सन हङ मिनको नेतृत्वमा रहेको यो टोलीले यो विश्वकपमा एउटा मात्रै खेल जित्यो भने दुईटामा पराजित भएको छ। बिहिबार दक्षिण अफ्रिकासँग 1-0 हारेपछि नै दक्षिण कोरियाको आलोचना शुरू भएको थियो। फिफा विश्वकप 2026 को नकआउट चरण अन्तर्गत आज राति जर्मनी र पाराग्वे बीच खेल हुँदैछ। खेल नेपाली समय अनुसार आज राति 2:15 अमेरिकाको बोस्टनमा हुनेछ। समूह चरणको विजेता बने पनि अन्तिम खेलमा पराजित भएको जर्मनी र उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै अन्तिम 32 पुगेको पाराग्वे दुवै खेल जित्दै क्वार्टर फाइनलको यात्रा तय गर्न खेल्दैछन्। चोट र निलम्बनका कारण दुवै टोलीका केही मुख्य खेलाड़ीहरू बाहिरिएको अवस्थामा मैदानमा उत्रने स्टारहरूमाथि टोलीलाई जिताउन अतिरिक्त दबाव रहनेछ। फिफा विश्वकप 2026 को नकआउट चरण अन्तर्गत भोलि नेदरल्याण्ड्स र मोरक्को बीच राउण्ड अफ 32 को खेल हुँदैछ। खेल नेपाली समय अनुसार भोलि बिहान 7:15 हुनेछ। मेक्सिको मोन्टेरे रंगशालामा हुने दुई अपराजित टोली बीचको यो खेलमा दुवै टोलीका केही खास खेलाड़ीहरूको प्रदर्शन निर्णायक बन्ने देखिएको छ।

0: फिफा विश्वकप 2026को नकआउट चरणमा ब्राजिलले दोस्रो हाफमा जापान विरूद्ध बराबरी गोल फर्काएको छ। मिडफिल्डर कासेमिरोले 56 मिनटमा हेड मार्फत गोल गर्नुभएको हो। पहिलो हाफमा एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफको शुरूआत देख्ने जापानमाथि लगातार दबाव बनाएको थियो, तर जापानका गोलकिपर जीओन सुजुकीले उत्कृष्ट बचाव गर्दा ब्राजिलले गोल गर्न सकेको थिएन, तर कासेमिरोले गोल गर्दै खेल बराबरी गर्नुभएको हो। अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा त्यसअघि जापानका लागि काइसु सानोले 29 मिनटमा गोल गर्न भएको थियो। विशेष अदालतले विद्युतीय राहदानी छपाई प्रकरणमा राहदानी विभागका पूर्व महानिर्देशक तीर्थराज रियालसहित 5 प्रतिवादीसँग धरौटीमा गरेको छ। अदालतले थुनछेक बहसपछि 5 आरोपीलाई धरौटीमा छाड्न आदेश गरेको हो। उनीहरूसँग 3-5 लाख धरौटी माग गरिएको छ। विशेष अदालतका उपरजिस्ट्रार तथा प्रवक्ता कृष्ण शरण लामी छाने
1: सार्वजनिक सम्पत्तिको गैर कानुनी लाभ हानि पुर्याई भ्रष्टाचार गरेको भनेको राजधानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भनेर राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल समेत टोटलमा 10 कर्मचारी, 2 जर्मनी कम्पनी र 2 जर्मन कम्पनी आबद्ध 4 विदेशी र जर्मन कम्पनीको तर्फबाट 2 नेपाली प्रतिनिधिहरू गरेर 18 विरुद्ध मुद्दा दायर भएको थियो र आज इजलासबाट आदेश आएको छ। र इजलासबाट आएको आदेश अनुसार राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई रु 5 लाख धरौटी, ऐजनका निर्देशक सूचना प्रविधि सुनिल कुमार केसीलाई रु 4 लाख नगद धरौटी, ऐजनका लेखा अधिकारी तुलसी प्रसाद आचार्यलाई साना तारेकमा राख्ने आदेश, परराष्ट्र मन्त्रालयका उपसचिव कानून तर्फका राजाराम दाहाललाई पनि साना तारेमा राख्ने आदेश, ऐजन राजधानी विभागका शाखा अधिकारी सोमेश थापाबाट रु 3 लाख नगद धरौटी माग्ने आदेश, ऐजनका कम्प्युटर इन्जिनियर करार विपिन परसाई उहाँबाट रु 3 लाख धरौटी माग्ने आदेश, र जर्मन मेलवर आईडी सर्भिस जीएमबीएच को नेपाली स्थित सहजकर्ता मणिन्द्र राज मल्लबाट रु 5 लाख नगद धरौट माग्ने गरी आज विशेष अदालतका सदस्य माननीय नान प्रसाद पौडेल, सदस्य माननीय हेमन्त राव र सदस्य माननीय उमेश कोइरालाको इजलासबाट आदेश भएको छ।
0: अब खबर फटाफट।
2: बाढीको जोखिममा परेको म्याग्दी बेनी 7 मंगलघाटमा कम्पोजिट प्रविधिको 55 मिटर लामो पर्खाल निर्माण, नदी किनारको तल्लो भागमा 4 मिटरको आरसीसी र माथिल्लो भागमा 3 मिटरको ग्याबिन पर्खाल बनाउन 79,19,000 खर्च। कैलालीका 3 उत्कृष्ट किसान भीमदत्त कृषक पुरस्कारबाट सम्मानित, घोडाघोडी 2 माछापाला किसान मनोज खनाल, घोडाघोडी 8 तरकारी किसान धनबहादुर चौधरी र चुरे 1 फलफुल किसान रीता कुमारी देउवालाई 25,000 दरले नगद पुरस्कार। सुदूरपश्चिमको बाजुरा पूर्ण खोप सुनिश्चित र दिगोपना जिल्ला घोषित, बाजुराका 9 पालिकाका जन्मदेखि 15 महिना र 16-13 महिना मुनिका 1,348 बालबालिकाले पूर्ण खोप पाए। डिभिजन वन कार्यालय तनहुँ स्थानीयलाई 28 प्रजातिका बिरुवा बाँड्दै, निमारो राइखन्यो बडहरदेखि बेल बरपिपल र नौरङ्गे लगायतका बिरुवा बाँड्ने। पर्वतको सबभन्दा विकट महाशिला गाउँपालिकाका किसान पौरखी बन्दै, पालिकाभित्रका 6 वडाका 883 किसानले उत्पादन गरेका सागसब्जी, खसीबोका स्थानीय कुखुरा र दुध बिक्रीबाट 20 महिनामा 8 करोड आमदानी। गुल्मी रेसुङ्गाका 10 उद्यमीलाई बुद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्धन कार्यक्रमको सम्मान 137 उद्यमीलाई पछि पार्दै, रेसुङ्गा 10 सिमीचौरका बिनबहादुर कुँवर सर्वोत्कृष्ट घोषित, 65 रोपनीमा तरकारी खेती गर्दै आएका कुँवरलाई 1 लाखको पुरस्कार, अरू उत्कृष्ट 9 जनै 60,000 नगद। र उत्तरी नाका रसुवागढीको मितेरी पुलबाट 2 लागि सार्वजनिक मालवाहक गाडी चलाउन रोक, पोहर असार 24 बाढीले पक्की पुल बगाएपछि राखिएको बेली ब्रिजबाट बर्खामा गाडी चलाउन मिल्ने नमिल्ने परीक्षण गरिँदै।
0: अख्तियारले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा बझाङको दरगाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत 9 विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2075-76 स्वीकृत कार्यक्रम अन्तर्गत मन्दिर निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको आरोप छ। आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, लेखापाल प्रेम प्रसाद पौडेल, 26 पाथी भेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सब इन्जिनियर बम बहादुर बोहरा विरूद्ध 22 लाख बराबरको बिगो माग दावी गरेको छ। 26 पाथीतिर गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतला वडा नम्बर 6 का अध्यक्ष पनि बीको बराबरको माग दाबी गरेको छ। खबर यति नै, नमस्कार।

0: ब्राजिल फिफा विश्वकप अन्तिम सोह्रमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा जापानलाई 2-1 गोलले हराउँदै पाँच पटकको च्याम्पियन ब्राजिलले अन्तिम सोह्रमा स्थान बनाएको हो। सुरुमा एक गोलले पछि परेको ब्राजिलले कम ब्याक गर्दै जित निकालेको हो। खेलको 29 मिनटमा काई सुसानोले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाउनु भएको थियो। 56 मिनटमा कासे मिरोले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याउनु भएको हो। त्यसपछि खेल अतिरिक्त समयमा धकिलिने अवस्थामा पुग्दा अन्तिम समयमा वैकल्पिक खेलाड़ी ग्राबियल मार्टिनेलीले गोल गर्दै ब्राजिललाई महत्वपूर्ण जित दिलाउनु भएको हो। हारसँगै जापानको विश्वकप यात्रा राउण्ड अफ 32 सकिएको छ। ब्राजिलले अब अन्तिम सोह्रमा आइभेरी कोस्ट र नर्वे बीचको विजेतासँग खेल्नेछ। विशेष अदालतले विद्युतीय राहदानी छपाई प्रकरणमा राहदानी विभागका पूर्व महानिर्देशक तीर्थराज अर्याल सहित पाँचजना प्रतिवादीसँग धरौटी मागेको छ। अदालतले आज थुन्सेक बहसपछि पाँच आरोपीलाई धरौटीमा छाड्न आदेश गरेको हो। उनीहरूसँग 3-5 लाख धरौटी माग गरिएको छ। विशेष अदालतका उपरजिस्ट्रार तथा प्रवक्ता कृष्ण शरण लामी छाने
1: सार्वजनिक सम्पत्तिको गैर कानूनी लाभ हानि पुर्याई भ्रष्टाचार गरेको भनेको राजधानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचार जन्य कसुर गरेको भनेर राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल समेत टोटलमा 10 कर्मचारी, 2 जर्मनी कम्पनी र 2 जर्मन कम्पनी आबद्ध 4 विदेशी र जर्मन कम्पनीको तर्फबाट 2 नेपाली प्रतिनिधिहरू गरेर 18 विरुद्ध मुद्दा दायर भएको थियो र आज इजलासबाट आदेश आएको छ। र इजलासबाट आएको आदेश अनुसार राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई ₹5 लाख धरौटी, ऐजनका निर्देशक सूचना प्रविधि सुनिल कुमार केसीलाई ₹4 लाख नगद धरौटी, ऐजनका लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई साना तारेकमा राख्ने आदेश, परराष्ट्र मन्त्रालयका उपसचिव कानून तर्फका राजाराम दाहाललाई पनि साना तारेमा राख्ने आदेश, ऐजन राजधानी विभागका शाखा अधिकृत सोमेश थापाबाट ₹3 लाख नगद धरौटी माग्ने आदेश, ऐजनका कम्प्युटर इन्जिनियर करार विपिन परसाई उहाँबाट ₹3 लाख धरौटी माग्ने आदेश, र जर्मन मेलवर आईडी सर्भिस डिएमबीएच को नेपाली स्थित सहजकर्ता मणिन्द्र राज मल्लबाट ₹5 लाख नगद दरौड माग्ने गरी आज विशेष अदालतका सदस्य माननीय नारायण प्रसाद पौडेल, सदस्य माननीय हेमन्त राव र सदस्य माननीय उमेश कोइरालाको इजलासबाट आदेश भएको छ।
0: संखुवा सभाको सिलिचोङमा पहिरोका कारण 7 घर परिवार विस्थापित भएका छन्। बस्तीमाथिको जमिन चिरा परेपछि उनीहरूलाई त्यहाँबाट हटाइएको प्रहरीले जनाएको छ। तेन्छोङका कुन्ती राईको 5 परिवार, धनपूर्ण राईको 7 परिवार, मंगलबहादुर राईको 6 परिवार, सुकप्रसाद राईको 4 र मीरा राईको 5 परिवार, दहनमान राईको 3 र अरूण संगम राईको परिवार विस्थापित भएको उहाँको भनाइ छ। विस्थापित परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। पालिकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ। त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै आंगी क्याम्पसहरूलाई क्याम्पसभित्रका विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।
2: त्रिवी शिक्षा अधीक्षकको कार्यालय अन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले पत्र मार्फत सबै क्याम्पस प्रमुखहरूलाई संरचना हटाउन निर्देशन दिएको हो। निर्देशनालयका उप प्रशिक्षक सन्देश कुमार रेग्मीका अनुसार विश्वविद्यालय अनुदान आयोगको असार 10 गतेको पत्र तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको असार 9 गतेको पत्रमा उल्लेख भए अनुसार शिक्षा क्षेत्रमा हुने दलीय हस्तक्षेप अन्त्य गर्न र शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी संगठनका संरचना हटाउन भनिएको थियो। शिक्षा क्षेत्रमा दलीय हस्तक्षेपका कारण विद्यार्थीको वास्तविक आवाज ओझेलमा परेको र शैक्षिक गुणस्तरमा समेत असर परेको पत्रमा उल्लेख छ।
0: दक्षिण कोरिया विश्वकप 2026 को समूह चरणबाट बाहिरिएपछि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हङ मेङ बोले राजीनामा दिनुभएको छ। पहिलो चरणबाटै बाहिरिएपछि दक्षिण कोरियामा राष्ट्रिय टोलीको चर्को आलोचना भएको छ। राष्ट्रपति ली जे मेङले राष्ट्रिय टोलीको फितलो प्रदर्शनको कारण पत्ता लगाउन छानबिन गर्ने निर्देशन दिनुभएको छ। हङले दक्षिण कोरियाका फुटबल समर्थकहरूसँग शनिबार क्षमा याचना गर्दै आफू मुख्य प्रशिक्षक भएकाले त्यसका लागि आफू उत्तरदायी भएको बताउनुभयो। दक्षिण कोरिया फिफाको वरियतामा 32 स्थानमा छ। चर्चित खेलाड़ी सन हङ मिनको नेतृत्वमा रहेको यो टोलीले विश्वकपमा एउटा मात्रै खेल जित्यो भने दुईवटामा पराजित भएको छ। बिहिबार दक्षिण अफ्रिकासँग 1-0 हारेपछि नै दक्षिण कोरियाको आलोचना सुरु भएको थियो। हौस् त अहिलेसम्मका खबर दिने।
3: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: ब्राजिल फिफा विश्वकप 2026 को अन्तिम 16 प्रवेश गरेको छ। जापानलाई 2-1 गोल अन्तरले हराउँदै 5 पटकको च्याम्पियन ब्राजिलले अन्तिम 16 स्थान बनाएको हो। खेलको 29 मिनटमा काइसु सानोले गोल गर्दै जापानलाई शुरूआती अग्रता दिलाए पनि 56 मिनटमा ब्राजिलका कासेमिरोले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याउनुभयो। खेल अतिरिक्त समयमा धकेलिने अवस्थामा पुग्दा अन्तिममा वैकल्पिक खेलाड़ी ग्राभियल मार्टिनेलीले गोल गर्नुभयो। हारसँगै जापानको विश्वकप यात्रा राउण्ड अफ 30 सकिएको छ। ब्राजिलले अब अन्तिम 16 आइभेरी कोस्ट र नर्वे बीचको विजेतासँग खेल्नेछ। अख्तियारले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा बझाङको दरगाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत 9 विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2075/76 स्वीकृत कार्यक्रम अन्तर्गत मन्दिर निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको आरोप छ। आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, लेखापाल प्रेम प्रसाद पौडेल, 26 पाथीभेरा गाउँपालिकाका इन्जिनियर हेकमत रावल र सब इन्जिनियर बम बहादुर बोहरा विरूद्ध 22 लाख बराबरको बिगो माग दावी गरेको छ। 26 पाथीभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतला, वडा नम्बर 6 अध्यक्ष मोहनलाल विक विरूद्ध पनि समान बिगो बराबरको माग दावी गरिएको छ। सिंचाई तथा जलस्रोत विभागका अनुसार हालसम्म 62.68% क्षेत्रमा मात्र सिंचाई सुविधा विस्तार भएको छ। विभागको तथ्याङ्क अनुसार नेपालमा 35,58,000 हेक्टर खेतीयोग्य जमिन रहेको छ। तीमध्ये 25,36,000 हेक्टर जमिनमा नियमित सिंचाई आवश्यक पर्ने भए पनि 16 लाख हेक्टरमा मात्रै सिंचाई सुविधा पुगेको छ। यो वर्ष समयमै वर्षा नहुँदा धेरै जिल्लाका किसानले रोपाई गर्न पाएका छैनन्। कतिपय ठाउँमा रोपाईका लागि राखिएको धानको बिउ नै सुक्न थालेको छ भने धेरै किसान आकाशी पानी कुरिरहेका छन्। विभागका सूचना अधिकारी रामप्रसाद पौडेलका अनुसार गत आर्थिक वर्ष 2081/82 विभागले 16,000 हेक्टर जमिनमा थप सिंचाई सुविधा विस्तार गर्ने लक्ष्यसहित विभिन्न आयोजना सञ्चालन गरेको थियो। यो वर्ष पनि 6,750 हेक्टरमा नयाँ सिंचाई सुविधा विस्तार गर्ने लक्ष्य राखेको छ। तर चालु आर्थिक वर्षको चैत मसान्तसम्म 4,000 हेक्टर जमिनमा मात्र सिंचाई सुविधा विस्तार गर्न सफल भएको विभागले जनाएको छ। संखुवा सभाको सिलिचोङमा पहिरोका कारण 7 परिवार विस्थापित भएका छन्। बस्तीमाथिको जमिन छिरा परेपछि उनीहरूलाई त्यहाँबाट हटाइएको प्रहरीले जनाएको छ। विस्थापित परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ। पालिकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ। बागलुङको बडीगाड गाउँपालिका नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भएको छ। संगम घरती मगरको रिपोर्ट।
1: बागलुङको बडीगाड गाउँपालिका नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भएको छ। सोमबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बडीगाड गाउँपालिकालाई पोषण मैत्री स्थानीय शासनयुक्त क्षेत्र घोषणा गर्नुभयो। 7 क्षेत्रको 49 सूचक पूरा गरेर नेपालको पहिलो स्थानीय तह घोषित भएको गण्डकी प्रदेश नीति योजना आयोग अन्तर्गत बहुक्षेत्र पोषण कार्यक्रमका कोअर्डिनेटर रुबी जोशीले बताउनु भयो।
2: यो नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासनको यो बहुक्षेत्र पोषण योजना अन्तर्गत यो पोषण मैत्री स्थानीय तह घोषणा गर्नुपर्ने हो। अनि यसमा चाहिँ सूचकहरू 49 यो विभिन्न स्वास्थ्यको खाने पानी, अनि त्यसपछि महिला बाल बालिका, कृषि, पशु सेवा, अनि यो सुशासनहरू, शिक्षाको गरेर चाहिँ 49 इन्डिकेटर हुने हो। यो सबै उहाँहरूको चाहिँ पहिला सुरु स्वास्थ्य संस्था घोषणा गरेर, पोषण मैत्री घोषणा गरेर, अनि वडा घोषणा गरेर, अनि पालिका घोषणा हुने हो। हजुर, नेपालमा पहिलोचोटि हो।
1: 4 लगाएर पालिकाको सार्वजनिक स्थानमा जङ्क फुड निषेध तथा पोषण सम्बन्धी अभियान सञ्चालन गरिएको थियो। कुपोषणबाट पीडित बाल बालिकाको संख्या शून्यमा झारेको बडीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको भनाइ छ।
3: बच्चा बच्चीहरूलाई चाहिँ जङ्क फुड खुवाउनु हुँदैन, जङ्क फुडको अन्त्य गर्नुपर्छ। आफ्नै घरको लोकल उत्पादनहरू विवाह खाजाको रूपमा प्रयोग गर्नुपर्छ। हजार दिनका महिला दिदी बहिनीले चाहिँ समयमा खोप लगाउने कुराहरू, सुत्केरी परीक्षण चेक जाँच गर्ने कुराहरू, बच्चाहरू पोषण कतिको छ। बडीघाट गाउँपालिकामा कुपोषण भएको बच्चाहरू 0 छ। सुरुवात गर्दाखेरि पानीका भोरीबाट 6 जना।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ। सभापति गगन थापाले वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको समक्षमा गठित केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता सुजन लोपचनलाई सदस्यमा र अधिवक्ता राजु कटुवाललाई सदस्य सचिवमा मनोनयन गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचित केन्द्रीय सदस्य एवं पदाधिकारीको शपथ भोलि हुने भएको छ। शुक्रबार सकिएको महाधिवेशनबाट निर्वाचित 99 केन्द्रीय सदस्य तथा 7 पदाधिकारीको शपथ भोलिलाई तय भएको महामन्त्री बिपिन आचार्यले जानकारी दिनुभयो। शपथ लगत्तै नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्ने उहाँको भनाइ छ। उहाँका अनुसार यसपछि मात्रै बाँकी केन्द्रीय सदस्य तथा पदाधिकारीको मनोनयन प्रक्रिया शुरू हुनेछ। सभापतिले मनोनित गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम केन्द्रीय समितिमा पेश गर्ने प्रक्रिया छ। सोपा विधान अनुसार 158 केन्द्रीय सदस्य मध्ये 99 जना निर्वाचित र बाँकी सभापतिबाट मनोनित हुनेछन्। 19 पदाधिकारी मध्ये सभापति सहित 7 निर्वाचित हुनेछन् भने बाँकी पदाधिकारीलाई सभापतिले मनोनयन गर्नेछन्। फिफा विश्वकप 2026 को नकआउट चरणमा पाराग्वेले जर्मनी विरूद्ध पहिलो अग्रता लिएको छ। अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको खेलमा जुलियो इन्सिसोले 42 मिनटमा गोल गर्नुभयो। फिफा विश्वकप 2026 को नकआउट चरण अन्तर्गत भोलि नेदरल्याण्ड्स र मोरक्को बीच राउण्ड अफ 32 को खेल हुँदैछ। बिहान पौने 7 बजे खेल हुनेछ। मेक्सिको मोन्टेरी रंगशालामा हुने दुई अपराजित टोली बीचको यो खेलमा दुवै टोलीका केही खास खेलाड़ीहरूको प्रदर्शन निर्णायक बन्ने देखिएको छ। अब खबर फटाफट।
1: बाढ़ीको जोखिममा परेको म्याग्दी बेनी 7 मंगलघाटमा कम्पोजिट प्रविधिको 55 मिटर लामो पर्खाल निर्माण, नदी किनारको तल्लो भागमा 4 मिटरको आरसीसी र माथिल्लो भागमा 3 मिटरको ग्याभिन पर्खाल बनाउन 79,19,000 खर्च। कैलालीका 3 जना उत्कृष्ट किसान भीमदत्त कृषक पुरस्कारबाट सम्मानित, घोडाघोडी 2 का माछापाला किसान मनोज खनाल, घोडाघोडी 8 का तरकारी किसान धनबहादुर चौधरी र चुरे 1 की फलफूल किसान रीता कुमारी देउवालाई 25,000 का दरले नगद पुरस्कार। सुदूरपश्चिमको बाजुरा पूर्ण खोप सुनिश्चित र दिगोपना जिल्ला घोषित। बाजुराका 9 वटै पालिकाका जन्मदेखि 15 महिना र 16 देखि 13 महिना मुनिका 1,348 बालबालिकाले पूर्ण खोप पाए। डिभिजन वन कार्यालय तनहुँ स्थानीयलाई 28 प्रजातिका बिरुवा बाँड्दै निमारो राइखन्यो बडहरदेखि बेल बरपिपल र नौरङ्गे लगायतका बिरुवा बाँड्ने। पर्वतको सबभन्दा विकट महाशिला गाउँपालिकाका किसान पौरखी बन्दै पालिकाभित्रका 6 वटै वडाका 883 किसानले उत्पादन गरेका सागसब्जी खसीबोका स्थानीय कुखुरा र दुध बिक्रीबाट 20 महिनामा 8 करोड आमदानी। गुल्मी रेसुङ्गाका 10 जना उद्यमीलाई बुद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्धन कार्यक्रमको सम्मान 137 जना उद्यमीलाई पछि पार्दै रेसुङ्गा 10 सिमी चौरका बिनबहादुर कुँवर सर्वोत्कृष्ट घोषित। 65 रोपनीमा तरकारी खेती गर्दै आएका कुँवरलाई 1 लाखको पुरस्कार, अरू उत्कृष्ट 9 जनालाई जनै 60,000 नगद। र उत्तरी नाका रसुवागढीको मितेरी पुलबाट 2 दिनका लागि सार्वजनिक मालवाहक गाड़ी चलाउन रोक। पोहर असार 24 को बाढ़ीले पक्की पुल बगाएपछि राखिएको बेलीब्रिजबाट बर्खामा गाड़ी चलाउन मिल्ने नमिल्ने परीक्षण गरिँदै।
0: जेन्जी सहित र 2046 साल यताका अरू सहितलाई सरकारले विभेद गरेको प्रश्न उठाउँदै परेको रिटमा सर्वोच्चले सरकारलाई छलफलमा डाकेको छ।
2: न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा आजको सुनवाईपछि सरकारलाई आउँदो 22 गते छलफलमा डाकिएको हो। शहीद शहीद बीचमै सरकारले असमान व्यवहार गरेर दुर्गामी प्रभाव पार्ने निर्णय गरेको दावी सहित वरिष्ठ अधिवक्ता विष्णु लुइटेल र द्वन्द्व पीड़ित अधिवक्ता ज्ञानेन्द्र राज आरणले गएको 12 गते सर्वोच्चमा रिट हाल्नु भएको थियो। रिटमा जेएनजी विद्रोहका शहीद र परिवारलाई फोटो सहितको परिचय पत्र, अनुदान, जीवन निर्वाह भत्ता, शालिक निर्माण लगायत निर्णय गरिए पनि अरू शहीदका लागि उस्तै प्रकृतिको विषयमा उच्च अदालत पाटनले दिएको आदेश समेत कार्यान्वयन नभएको प्रश्न उठाइएको छ।
0: रसुवागढी सिमानाका बन्द हुने भएको छ। हिजो बन्द रहेको नाका आज पनि बन्द रहने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: is to get uncrewed ground vehicles and the RAF will get autonomous fighter jets. The dip has become a major political row, prompting the resignation of Defence Secretary John Healey and his deputy Al Carnes after the Treasury refused to give the MOD a big enough...
1: ...nebipat pratikarya kalagi muluka bibhinna chaunda sthanma asthai monsoon pratikarya base sthapana gareko cha.
2: सशस्त्र प्रहरी कार्यालयबाट विपद उतारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी अस्थायी बेस स्थापना गरिएको हो। त्यसअनुसार कोशी प्रदेशमा छ, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, टुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना गरिएको छ। सशस्त्र प्रहरीले हिमाल पहाड र तराईका 16 स्थानमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको छ। धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवान, कानपुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोर्खा, दाङ, सुर्खेत, जुम्ला, डडेलधुरा, डोटी र कैलालीमा स्थायी बेस स्थापना गरिसकिएको छ। यस वर्षको मनसुन जन्य विपदका लागि 8,180 सशस्त्र प्रहरी कर्मचारीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै सशस्त्र प्रहरीका प्रवक्ता एवं प्रहरी नाम महानिरीक्षक नेत्र बहादुर कार्कीले यही असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिने बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षाको आकलन गरे पनि मनसुनजन्य विपदबाट देशभर करिब 51,886 घर दूरीका करिब 2,26,661 प्रभावित हुने जनाएको छ। यस्तै बाढ़ी तथा डुबानबाट प्रभावितलाई उद्धार गर्न सशस्त्र प्रहरीसँग रहेका 82 राफ्ट बोट र 53 मोटर बोट तथा तालिम प्राप्त 4,710 जना दक्ष सशस्त्र प्रहरी र 134 गोताखोर तालिम प्राप्त जनशक्तिलाई देशभर 11 जोखिममुक्त स्थानमा आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको प्रवक्ता कार्कीले जानकारी दिनुभएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य एवं पदाधिकारीको शपथ भोलि हुने भएको छ। शुक्रबार सकिएको महाधिवेशनबाट निर्वाचित 99 केन्द्रीय सदस्य तथा 7 पदाधिकारीको शपथ भोलिलाई तय भएको महामन्त्री बीपिन आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार त्यसपछि मात्रै बाँकी केन्द्रीय सदस्य तथा पदाधिकारीको मनोनयन प्रक्रिया शुरू हुनेछ। सभापतिले मनोनित गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम केन्द्रीय समितिमा पेश गर्ने प्रक्रिया छ। रासोपा विधान अनुसार 158 केन्द्रीय सदस्य मध्ये 99 जना निर्वाचित र बाँकी सभापतिबाट मनोनित हुनेछन्। 19 पदाधिकारी मध्ये सभापति सहित 7 निर्वाचित भएका छन् भने बाँकी पदाधिकारीलाई सभापतिले मनोनयन गर्ने विधानमा उल्लेख छ। भेनेजुएलामा गएको भुइँचालोपछि पत्याउनै मुस्किल पर्ने खालका खबर समेत आउन थालेका छन्। पछिल्लो समय 18 दिने सुत्केरीले सुनाएका अनुभव र उद्धारको कथा भाइरल बनेको छ।
3: भत्किएको भवनको भग्नावशेषबाट 18 दिनको बच्चा सहित उद्धार गरिएकी आलो सुत्केरीले आफ्नो शिशुले आफूलाई जीवित राख्न मद्दत गरेको सुनाएकी छन्। दयाना पाटिनो नामकी थिई सुत्केरीले आफूलाई बाँचिरहनका लागि आफ्नै शिशु छोरोबाट प्रेरणा मिलेको बताउनु भएको हो। छोरोले सास फेरिरहँदा आफूले हार नमानेको दयानाको भनाइ छ। बेला बेलामा शिशुको नाक छोएर ऊ जीवित भए नभएको निश्चित गर्ने गरेको पनि उहाँले सुनाउनु भएको छ। दयाना र शिशु उहाँ डेभिडको उद्धारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। धेरैले ती शिशुलाई आशा र साहसको प्रतीकका रूपमा चित्रण गरेका छन्। भूकम्प आएको बेला दयाना उत्तरी तटीय क्षेत्र लागुएराको 8 तलाको अपार्टमेन्टमा लुगा धुँदै हुनुहुन्थ्यो। हल्लिन थालेको केही छिनमै भवन भत्किन थालेपछि उहाँले नवजात छोरालाई अँगालो हाल्नु भएको थियो। त्यसपछि आफूलाई उडिरहेको र पानी र माटोमा पुरिएको जस्तो महसुस भएको र आफू जहाँ बसेको हो त्यही खाडलमा बसेको सुनाउनु भएको छ। उडिरहेको मान्छेले बच्चालाई कसरी छाडिन भन्ने पनि अचम्म लागेको उहाँको भनाइ छ। आफू फर्निचरमा ठोकिएको र भग्नावशेष मुनि थिचिएको ताजा याद आउने दयानाले सुनाउनु भएको छ। दयानाको देब्रे खुट्टा कंक्रिट मुनि च्यापिएको र ढुङ्गाले टाउको थिचिएको थियो। चिच्याउँदा पनि कसैले नसुन्ने महसुस भएपछि शक्ति जोगाउने निर्णय गरेको उहाँले सुनाउनु भएको छ। नजिकै कसैको आवाज वा पाइला सुन्दा मात्रै कराउन थालेको र पछि आफ्नै भाइले बोलाएपछि चिच्याउँदै म यहाँ छु भनेको दयानाले सुनाउनु भएको छ। उद्धार टोलीले घण्टौंको कठिन प्रयासपछि आमा र शिशु दुवैलाई सुरक्षित रूपमा बाहिर निकालेको हो। दयानाका दुवै खुट्टामा चोट लागे पनि शिशुलाई सामान्य चोटपटक सहित सुरक्षित रहेको खबर छ। भुइँचालोको बेला घर आइपुगेका दयानाका श्रीमान गेर्सनले भने श्रीमती र छोरा गुमाइसकेको ठानेको बताएका छन्।
1: समका खबर यति नै।

0: राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य एवं पदाधिकारीको शपथ भोलि हुने भएको छ। शुक्रबार सकिएको महाधिवेशनबाट निर्वाचित 99 केन्द्रीय सदस्य तथा 7 पदाधिकारीको शपथ भोलिलाई तय भएको महामन्त्री बीपिन आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार त्यसपछि मात्रै बाँकी केन्द्रीय सदस्य तथा पदाधिकारीको मनोनयन प्रक्रिया शुरू हुनेछ। सभापतिले मनोनित गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम केन्द्रीय समितिमा पेश गर्ने प्रक्रिया छ। रासोपा विधान अनुसार 158 केन्द्रीय सदस्य मध्ये 99 जना निर्वाचित र बाँकी सभापतिबाट मनोनित हुनेछन्। 19 पदाधिकारी मध्ये सभापति सहित 7 निर्वाचित भएका छन् भने बाँकी पदाधिकारीलाई सभापतिले मनोनयन गर्ने विधानमा उल्लेख छ। सभामुख डोल प्रसाद आर्याले संसदका काम व्यवहार र शैलीलाई मतदाता र नागरिकले नियालिरहेको भन्दै आफ्नो कामप्रति थप जिम्मेवार बन्न आग्रह गर्नुभयो। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिकेर अध्ययनशील र प्रविधिमैती हुनुपर्ने सुझाव दिनुभएको हो। नागरिकबाट निर्वाचित भएपछि संसदको जीवन निजीबाट सार्वजनिकमा प्रवेश गर्ने भएकाले त्यही अनुसार जिम्मेवार बन्न आग्रह गर्नुभयो। सचिवालयले सांसदहरूलाई संसदीय प्रक्रिया र विधिका बारेमा जानकारी र अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। बागलुङको बडीगाड गाउँपालिका नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासन युक्त पालिका घोषणा भएको छ। संगम घरती मकरको रिपोर्ट।
1: बागलुङको बडीगाड गाउँपालिका नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासन युक्त पालिका घोषणा भएको छ। सोमबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बडीगाड गाउँपालिकालाई पोषण मैत्री स्थानीय शासनयुक्त क्षेत्र घोषणा गर्नुभयो। 7 क्षेत्रको 49 सूचक पूरा गरेर नेपालको पहिलो स्थानीय तह घोषित भएको गण्डकी प्रदेश नीति योजना आयोग अन्तर्गत बहुक्षेत्र पोषण कार्यक्रमका कोअर्डिनेटर रुबी जोशीले बताउनु भयो।
2: यो नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासनको यो बहुक्षेत्र पोषण योजना अन्तर्गत यो पोषण मैत्री स्थानीय तह घोषणा गर्नुपर्ने हो। अनि यसमा चाहिँ सूचकहरू 49 यो विभिन्न स्वास्थ्यको खानेपानी अनि त्यसपछि महिला बाल बालिका कृषि पशु सेवा अनि यो सुशासनहरू शिक्षाको गरेर चाहिँ 49 इन्डिकेटर हुने हो। यो सबै उहाँहरूको चाहिँ पहिला सुरु स्वास्थ्य संस्था घोषणा गरेर पोषण मैत्री घोषणा गरेर अनि वडा घोषणा गरेर अनि पालिका घोषणा हुने हो।